0: well into Saudi Arabia's capital.
1: तेस्रो संस्करणको नेपाल प्रिमियर लिगको खेल तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ क्यानले कार्तिक 9 गतिदेखि शुरू हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो, जस अनुसार उद्घाटन खेलमा गत संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स बीच प्रतिस्पर्धा हुनेछ। सार्वजनिक खेल तालिका अनुसार 15 नोभेम्बरसम्म समूह चरणका खेलहरू सञ्चालन हुनेछन्। यसपटक पनि खेलहरू दिउँसो तथा रात्रिकालीन रूपमा फ्लड लाइटमा खेलाइनेछ। 17 नोभेम्बरमा क्वालिफायर 1 खेल हुनेछ, यस्तै 18 नोभेम्बरमा एलिमिनेटर खेल हुने तालिका छ। 19 नोभेम्बरमा क्वालिफायर 2 हुनेछ, जसमा क्वालिफायर 1 को पराजित टोली र एलिमिनेटरको विजेता बीच फाइनलमा पुग्न प्रतिस्पर्धा हुनेछ। फाइनल खेल भने 21 नोभेम्बरमा हुनेछ। फुटेकोशी बाढीले विपत्ता हुनेको संख्या बढेर 5875 पुगेको विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ।
2: भोटेकोशी बाढीले बेपत्ता हुनेको संख्या 5875 रहेको विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणले सब पहिचान भएका 110 जना बाहेक सब फेला परेकालाई पहिचान नभएका कारण बेपत्ताकै सूचीमा राखेको जनाएको छ। हालसम्म 1411 जनाको सब फेला परेको छ, तीमध्ये अधिकांश पहिचान गर्न नसकिएको अवस्था छ। सब पहिचानका लागि पीडित र मृतकको डिएनए संकलन जारी राखिएको छ। प्राधिकरणले मृतक 1286 र 1991 जना आफन्तको डिएनए नमुना लिइएको बताएको छ। यस्तै देशका 24 ठाउँमा विस्थापितलाई राखिएकोमा हाल 1342 जनाले आश्रय लिइरहेका छन्। होल्डिङ सेन्टरमा बस्न नचाहनेका लागि सरकारले प्रति परिवार 15,000 वा सदस्य संख्याका आधारमा सबभन्दा बढी नगद रकम दिन थालेको जनाएको छ। यस्तो रकम अधिकतम 6 महिना वा अस्थायी आवास नमानेसम्मका लागि दिने भनिएको छ। बाढीको सुरुवाती दिनमा होल्डिङ सेन्टरमा बस्नेको संख्या 3,000 बढी थियो।
1: इन्द्र जात्राका लागि भक्तपुरमा लाखेनाच शुरू भएको छ। वर्षौंदेखि यो परम्परा हराउन थालेपछि धेरै वर्षपछि पहिलो दिन हिजो चाँगुनारायण नगरपालिकाको लाखे डोलबाट पूजा अर्चना गरी लाखे निकालिएको हो। इन्द्र जात्राका लागि लाखे निकाल्ने परम्परा हराउन थालेपछि भक्तपुरका रञ्जितकार समाजले लाखे नाच निकाल्न सुरु गरेका हुन्। खरिपाटीदेखि कमल बिनाक हुँदै गोडमडीको लाखे दोछेसम्म लाखे नाच देखाइएको छ। नेवार समुदायको सांस्कृतिक परम्परा, धार्मिक आस्था र ऐतिहासिक किम्वदन्तीसँग जोडिएको यो यात्रा भक्तपुरमा विशेष महत्त्वका साथ मनाउने गरिन्छ। भोटेकोशी बाढीपछि बेपत्ता पत्रकार टेकराज थामीको कुशको शव बनाएर पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। नयाँ पत्रिका दैनिकका पत्रकार थामी गत भदौ 10 गतिदेखि सम्पर्कविहीन हुनुभएको थियो। 2 दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय थामीले कलमका साथ माध्यमबाट गर्नुभएको योगदानको स्मरण गरिएको छ। चीनको स्वशासित क्षेत्र सिचाङको केरुङमा भदौ 10 गतेका लागि निर्धारित साउथ एसिया रिसर्च सेन्टर एन साउथ वेस्ट चाइना कार्यक्रममा सहभागी हुन पत्रकार थामी भदौ 9 गते साँझ आफ्नै मोटरसाइकलबाट रसुवाको तुन्चे हुँदै रसुवागढी पुग्नु भएको थियो। यही असोज 8 गते अर्थात आउँदो बिहिबारदेखि 5 दिन नेपालमा ठूलो वर्षा हुने पूर्वानुमान गरिएको छ। त्रिभुवन विश्वविद्यालयका जल तथा मौसमविद डाक्टर विनोद पोखरेलले असोज 8 देखि 12 सम्म पूर्वदेखि पश्चिमसम्म भीषण वर्षा हुने सक्ने भन्दै किसान र सर्वसाधारणलाई सतर्कता अपनाउन आह्वान गर्नुभएको छ। यस्तै आजै मौसम तथा पर्यावरणविद उज्जवल उपाध्यायले पनि बंगालको खाडी र अण्डमान सागरको बीचमा तीव्र गतिमा विकसित भइरहेको न्यूनचापीय प्रणाली अब केही दिनमा चक्रवाती आदिमा प्रणत हुने सम्भावना बढेको बताउनु भएको छ।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બનહોસ
2: પ્લે BFBS
1: યુ BFBS ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો
3: नेपाल चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडा च्याङ्रा भित्रिन थालेको छ।
4: लोमान्थाङ चार हेचुङको क्वारेन्टाइन चेकपोस्टका अनुसार कोरला नाकाबाट चार हुल भेडा च्याङ्रा नेपाल भित्रिएको हो। गत वर्षको भदौ 31 गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको नेपाल चीन उत्तरी कोरला नाकाबाट कानूनी प्रावधान अनुसार तिब्बतबाट भेडा च्याङ्रा नेपाल भित्रिन थालेका हुन्। चीनको स्वशासित क्षेत्र तिब्बतबाट खरिद गरेर उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाका जनप्रतिनिधि र स्थानीय व्यापारीले पशुपालन प्रयोजनार्थ भेडा च्याङ्रा नेपाल भित्राइएको पशु क्वारेन्टाइन कार्यालय पोखराका प्रमुख एवं वरिष्ठ पशु चिकित्सक गणेश केसीको भनाइ छ। पोखरा कार्यालय अन्तर्गत पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र कोरला नाकामा दुईवटा पशु क्वारेन्टाइन रहेको उहाँले बताउनु भएको छ। क्वारेन्टाइन ऐन अनुसार कुनै एक देशबाट नेपालमा पशु खरिद गरी नेपाल ल्याउन चाहेमा कार्यालय अन्तर्गतको चेकपोस्ट वा क्वारेन्टाइन कार्यालयमा पशु निरोगिताको स्वास्थ्य प्रमाण तथा खोप लगाएको विवरण 7 दिन अगाडि नै पूर्व जानकारी गराइनुपर्ने प्रावधान छ। सोही नियम अनुसार लोमान्थाङका जनप्रतिनिधि र स्थानीय व्यापारीले कोरोना नाका हुँदै तिब्बतबाट भेडा च्याङ्रा नेपाल ल्याउन सुरु गरेको वरिष्ठ पशु चिकित्सक केसीको भनाइ छ।
3: भोटेकोशी बाढीपछि चितवनमा बाढीको सम्भावित क्षेत्रमा जोखिम नियन्त्रणको काम तीव्र पारिएको छ। नारायणी नदी किनारका बस्ती जोगाउन स्थानीय सरकार लागि परेको छ। नारायणी नदीले कटान गर्न थालेपछि नदी नियन्त्रणको काम गरिएको हो। चितवनबाट अनिल ढकालको रिपोर्ट।
5: नारायणी नदीको कटानका कारण भरतपुर महानगरपालिका वडा नम्बर 17 मजुवा क्षेत्रमा करिब 300 मिटर भूभाग जोखिममा परेपछि स्थानीय त्रसित बने। भोटेकोशीमा आएको बाढीको बहावका कारण नारायणीले तीव्र रूपमा कटान गर्न थालेपछि त्यसलाई रोक्न स्थानीय जागरूक बने। स्थानीय सरकार सहित प्रदेश सरकारलाई गुहार मागेर तत्कालका लागि जोखिम टारे। त्रसित बनेका नदी तटीय क्षेत्रका स्थानीय ढुङ्गा राखेर कटान रोक्ने काम गरे। भरतपुर महानगरपालिका वडा नम्बर 17 गोब्रेनीका राजकुमार तामाङ।
6: नारायणी नदी बढ्दै आयो भने जोखिममै छ, तर अहिले बढ्न सकेन भने ठिकै छ भनौँ। हामी स्थानीयहरूले के गर्यौँ भने त्यो क्षेत्रमा अहिले हामी भरतपुर महानगरपालिकासँग समन्वय गर्यौँ। कार्यपालक मेयर चित्र सेन अधिकारीज्यूलाई हामीले उहाँ स्थलको रूपमै बोलायौँ। त्यसपछि प्रदेशका स्वास्थ्य मन्त्री ज्ञान जङ लामालाई पनि हामीले स्थलमै उहाँहरूलाई देखाएर हामीले उहाँले तत्कालै महानगरबाट 50 लाख, बागमती प्रदेशबाट 50 लाख रुपियाँ त्यो बजेट विनियोजित गरी यस काम चाहिँ भइरहेको छ, फटाफट भइरहेको छ। स्थानीय त्यहाँ जागरूक भएको छ, राम्रो भएको छ। अहिले
5: बाढी बस्तीमा पस्ने डर स्थानीयमा थियो। विभिन्न पालिकामा समन्वय गरेर कटान रोक्न ठुला ढुङ्गा अर्थात् बिग बोल्डर हाल्ने काम गरिएको छ। भरतपुर महानगरपालिकाको वडा नम्बर 16 र 17 केही जोखिम भएपछि महानगरपालिकाले 50 लाख विनियोजन गरेर तत्कालै काम अगाडि बढायो। भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारी।
7: बाढीबाट खतरा पैदा भइसकेपछि महानगरपालिकाले तत्कालको लागि 50 लाख रुपियाँ विपदको घोषणा हामीले गर्यौँ। म त्यही नारायणी बाँधलाई व्यवस्थापन गर्ने गरेर विभिन्न ठाउँमा अन्य पालिका पारिको गैँडकोट होस्, नगरका राप्ती नगरपालिका होस्, आफ्नै महानगरपालिकाको खोला नालाको छेउमा रहेका बिग बोल्डरहरूको व्यवस्थापन गर्ने कामले अहिले चाहिँ ठुलो राहत भएर त्यहाँको जनता नागरिकले आशाले बस्नु भएको छ, खुसी व्यक्त गर्नु भएको छ।
5: पारघरेबाट गोलाघाटसम्म नारायणी नदीका जोखिम स्थानहरूमा तटबन्धको काम गरिएको छ। छुटेका ओडाका केही भागमा पनि कटान नियन्त्रणको लागि दीर्घकालीन समस्या समाधानको काम हुनेमा स्थानीय आशावादी छन्।
3: कर्णाली करिडोर अन्तर्गत हुम्लाको सर्केगाड 2 रिप नजिकैको छारे भीरमा पहिरो खस्दा सड़क अवरुद्ध भएको छ। हिजो पहिरोसँगै ठूलो ढुङ्गा खसेपछि करिब 100 मिटर सड़क अवरुद्ध हुँदा करिडोरमा सवारी आवागमन ठप्प भएको हो। पहिरोका कारण करिडोर हुँदै आवत जावत गर्ने यात्रु तथा सवारी साधन बीच बाटोमै रोकिएका छन्। सड़कमा ठूला ठूला ढुङ्गा खसेकाले तत्काल सड़क खोलाउन कठिन भएको छ। प्रमुख जिल्ला अधिकारी भोलानाथ घुरागाईका अनुसार सड़कमा ठूला ढुङ्गा खसेकाले सामान्य उपकरणबाट मात्रै सड़क खोलाउन सम्भव छैन। बिहानैदेखि सड़क खुलाउने काम शुरू गर्ने तयारी गरिएको बताइएको छ। तेस्रो संस्करणको नेपाल प्रिमियर लीगको खेल तालिका सार्वजनिक भएको छ। इन्द्र जात्राका लागि हिजोदेखि भक्तपुरमा लाखेनाथ सुरु भएको छ। वर्षौंदेखिको यो परम्परा हराउन थालेपछि धेरै वर्षपछि हिजो पहिलो दिन चाङ्गु नारायण नगरपालिका स्थित लाखे ढोलबाट पूजा अर्चना गरी लाखे निकालिएको हो। इन्द्र जात्राका लागि लाखे निकाल्ने परम्परा हराउन थालेपछि भक्तपुरका रंजितकार समाजले लाखे नाच निकाल्न सुरु गरेको हो। खरीपाठीदेखि कमल विनायक हुँदै गोलमाडी स्थित लाखे देवसम्म लाखेनाथ देखाइएको हो। नेवार समुदायको सांस्कृतिक परम्परा, धार्मिक आस्था र ऐतिहासिक किम्वदन्तीसँग जोडिएको यो जात्रा भक्तपुरमा विशेष महत्वका साथ मनाउने गरिन्छ। हवस् त, अहिलेसम्मका खबर यति नै।
2: यो PFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્હોસ
2: પ્લે BFBS
1: યુ BFBS ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો
3: नुवाकोटका बाढी प्रभावित क्षेत्रमा हैजा तथा पानीजन्य रोगको जोखिम न्यूनीकरण प्रभावितलाई हैजा विरुद्धको खोप दिएको छ।
4: नुवाकोटका बाढी प्रभावित क्षेत्रमा हैजा तथा पानीजन्य रोगको जोखिम न्यूनीकरण गर्न सञ्चालन गरिएको हैजा विरुद्धको मुखबाट खुवाइने खोप अभियान अन्तर्गत 50,000 भन्दा बढ़ीले औषधि सेवन गरेका छन्। एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको समन्वयमा सञ्चालन गरिएको खोप कार्यक्रममा 50,467 जनाको सहभागिता रहेको जनस्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ। बाढ़ीबाट प्रभावित नुवाकोटका चार स्थानीय तह विदुर र बेलकुटगढ़ी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउँपालिकामा बसोबास गर्दै आएका 77,000 भन्दा बढ़ी वासिन्दालाई खोप खुवाउने लक्ष्य राखिएको छ। अभियान अन्तर्गत हालसम्म 50,000 भन्दा बढ़ीले खोप सेवन गरिसकेका छन्। बाढ़ी प्रभावित क्षेत्रमा प्रयोग गरिएको पानीमा इकोलाई अर्थात दिशाजन्य प्रदूषणको सूचक जीवाणु भेटिएपछि पानीजन्य रोगको जोखिम थप बढ़ेको जनस्वास्थ्य कार्यालयले जनाएको छ। सोही कारणले जोखिमयुक्त क्षेत्रमा रोगको प्रकोप नियन्त्रण र रोकथामका लागि आपतकालीन रूपमा हैजा विरुद्धको खोप अभियान सञ्चालन गरिएको हो। जनस्वास्थ्य कार्यालयका अनुसार जन्मेको एक वर्ष पूरा भएका सबै व्यक्तिलाई खोप उपलब्ध गराउने व्यवस्था गरिएको छ। खोप सुरक्षित र प्रभावकारी रहेकाले लक्षित सबैलाई निर्धक्क भएर खोप सेवन गर्न कार्यालयले अनुरोध गरेको छ। यो खोप बाढ़ी प्रभावित क्षेत्रका स्वास्थ्य संस्था र सबै होल्डिङ सेन्टरमा निशुल्क उपलब्ध गराइएको छ।
3: वर्षा रोकिएसँगै पर्यटकीय गन्तव्यहरूमा चहल पहल बढ़नुपर्ने हो, तर भोटेकोशी र त्रिशुली नदीको विनाशकारी बाढ़ीले सौराहाको पर्यटनमा भने सन्नाटा छाएको छ। मुलुककै तेस्रो प्रमुख पर्यटकीय गन्तव्य सौराहा अहिले पर्यटकविहीन जस्तै बनेको छ। चितवनबाट अनिल ढकालको रिपोर्ट।
5: 25% मात्रै बुकिङ हुने यो समयमा चितवनका होटलहरू सुनसान छन्। पर्यटकको चहल पहल घटेपछि होटल व्यवसायी निराश बनेका छन्। सौराहाका होटल व्यवसायी रमेश रेग्मी:
6: पर्यटनको राम्रो सिजन हो यो, यो बेलामा तपाईँको बाटो गयो, पहिरो गयो, बाढी गयो, यसले सखाबै बनायो। सिजन ठ्याक्कै सुरु हुने बेला हो, बुकिङ पनि धेरै आइरहेको थियो, बुकिङ आएको बुकिङ पनि भट्टाभट क्यान्सल हुन थाल्यो।
5: चितवन आउने मुख्य राजमार्ग नै क्षतिग्रस्त भएपछि पर्यटन क्षेत्रमा प्रत्यक्ष असर परेको व्यवसायीहरू बताउँछन्। मुगलिन मलेखु र नौबिसे खण्डमा कतै पहिरोको समस्या छ भने कतै सडक भाँसिएको छ, जसका कारण स्थलमार्ग हुँदै चितवन आउने पर्यटकको संख्या घटेको हो। क्षेत्रीय होटल संघ सौराहाका पूर्व अध्यक्ष नारायण भट्टराई:
7: चितवन शुद्ध जोडिया छ नि त अहिले रिक्स एरियामा, त्यो कारणले गर्दा पनि उहाँहरू पुरा विश्वस्त हुन सकेको अवस्था छैन। अब त्यस कारणले अब पर्यटकहरूको आगमन त पक्कै पनि अब अहिले तुरुन्तै चाहिँ अब त्यति राम्रो अवस्थासँग जाने जस्तो स्थिति देखिया छैन।
5: स्थल मार्गको अवस्था सुधारिए पर्यटन व्यवसाय पनि बिस्तारै तङ्ग्रिने व्यवसायीहरूको आशा छ। बाढी पहिरोको खबरपछि नेपालको अवस्थालाई लिएर बाह्य पर्यटक समेत त्रसित बनेका छन्। जोखिमको आंकलन गर्दै कतिपयले बुकिङ रद्द गरेका छन्। बाढीको खबर अन्तर्राष्ट्रिय स्तरमा फैलिएपछि चितवनमा पर्यटकको चहलपहल ठप्प जस्तै भएको व्यवसायीहरूको भनाइ छ। होटल एसोसिएसन अफ नेपाल हानका केन्द्रीय सदस्य सुमन घिमिरे:
8: अब यसको लागि चाहिँ बाटोघाटो बन्नै पर्छ सुरुमा। नेपालले चाहिँ नेपालका बाढी प्रभावित क्षेत्र बाहेक अरू सबै ठाउँ सुरक्षित छ भन्ने खालको सन्देश चाहिँ नेपाल पर्यटन बोर्डले पर्यटन विभागले दिन जरुरी छ। विदेशी पर्यटक जो चाहिँ नेपाल आउने चाहिँ प्लान गरिरहेका थिए सेप्टेम्बर अक्टोबरतिर, तिनीहरूको चाहिँ मुख्य अहिले आउने बेलामा चाहिँ नेपालमा चाहिँ यत्रो बाढी गएको छ, के भयो होला भन्ने चाहिँ एउटा त्रास चाहिँ फैलिएको छ। त्यो त्रासलाई न्यूनीकरण गर्न चाहिँ नेपाल सरकारले चाहिँ नेपाल सुरक्षित छ भन्ने खालको सन्देश दिन चाहिँ एकदमै जरुरी छ।
5: बाढीपछि आन्तरिक पर्यटकको आगमन पनि घटेको छ। बाह्य र आन्तरिक दुवै पर्यटकको चहल पहल कम हुँदा चितवनको पर्यटन व्यवसायमा प्रत्यक्ष असर परेको छ।
3: यही असोज 8 गते अर्थात आउँदो बिहिबारदेखि 5 दिन नेपालमा ठूलो वर्षा हुने पूर्वानुमान छ। त्रिभुवन विश्वविद्यालयका जल तथा मौसमविद डाक्टर विनोद पोखरेलले असोज 8-12 गतेसम्म पूर्वदेखि पश्चिमसम्म भीषण वर्षा हुन सक्ने भन्दै किसान सर्वसाधारणलाई सतर्कता अप्नाउन आह्वान गर्नुभएको छ। यस्तै मौसम तथा पर्यावरणविद उज्जवल उपाध्यायले बंगालको खाडी र अण्डमान सागरका बीचमा तीव्र गतिमा विकसित भइरहेको न्यूनचापीय प्रणाली अब केही दिनमा चक्रवाती आँधीमा परिणत हुने सम्भावना बढेको उल्लेख गर्नुभएको छ। सामाजिक सञ्जालमा लेख्दै उहाँले आँधीमा परिणत भएमा त्यसको नाम अर्णव हुने र यसको प्रभाव नेपालमा असोजको 8, 9 र 10 पर्ने देखिने उल्लेख गर्नुभएको छ। ती 3 दिन सुदूरपश्चिम बाहेकका क्षेत्रमा लामो दूरीको यात्रा स्थगन गर्न उपयुक्त हुने भन्दै उहाँले वर्षाको तीव्रता कति हुने भन्नेबारे अझै प्रश्नसँग निर्क्यल हुन बाँकी रहेको उल्लेख गर्नुभएको छ। यसैबीच सरकारी निकाय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले भने अवस्था पूर्ण स्पष्ट नभइसकेको
1: यो BFBS कुलकर्ण रेडियो हो।

0: स्थानीय समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेपाल चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडा च्याङ्रा भित्रिन थालेको छ।
4: लोमान्थाङ चार हेचुङको क्वारेन्टाइन चेकपोस्टका अनुसार कोरला नाकाबाट चार हुल भेडा च्याङ्रा नेपाल भित्रिएको हो। गत वर्षको भदौ 31 गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको नेपाल चीन उत्तरी कोरला नाकाबाट कानूनी प्रावधान अनुसार तिब्बतबाट भेडा च्याङ्रा नेपाल भित्रन थालेका हुन्। चीनको स्वशासित क्षेत्र तिब्बतबाट खरिद गरेर उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाका जनप्रतिनिधि र स्थानीय व्यापारीले पशुपालन प्रयोजनार्थ भेडा च्याङ्रा नेपाल भित्राइएको पशु क्वारेन्टाइन कार्यालय पोखराका प्रमुख एवं वरिष्ठ पशु चिकित्सक गणेश केसीको भनाइ छ। पोखरा कार्यालय अन्तर्गत पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र कोरला नाकामा दुईवटा पशु क्वारेन्टाइन रहेको उहाँले बताउनु भएको छ। क्वारेन्टाइन ऐन अनुसार कुनै एक देशबाट नेपालमा पशु खरिद गरी नेपाल ल्याउन चाहेमा कार्यालय अन्तर्गतको चेकपोस्ट वा क्वारेन्टाइन कार्यालयमा पशु निरोगिताको स्वास्थ्य प्रमाण तथा खोप लगाएको विवरण 7 दिन अगाडि नै पूर्व जानकारी गराइनुपर्ने प्रावधान छ। सोही नियम अनुसार लोमान्थाङका जनप्रतिनिधि र स्थानीय व्यापारीले कोरोना नाका हुँदै तिब्बतबाट भेडा च्याङ्रा नेपाल ल्याउन शुरू गरेको वरिष्ठ पशु चिकित्सक केसीको भनाइ छ।
3: भोटेकोशी बाढीपछि चितवनमा बाढीको सम्भावित क्षेत्रमा जोखिम नियन्त्रणको काम तीव्र पारिएको छ। नारायणी नदी किनारका बस्ती जोगाउन स्थानीय सरकार लागि परेको छ। नारायणी नदीले कटान गर्न थालेपछि नदी नियन्त्रणको काम गरिएको हो। चितवनबाट अनिल ढकालको रिपोर्ट।
5: नारायणी नदीको कटानका कारण भरतपुर महानगरपालिका वडा नम्बर 17 मजुवा क्षेत्रमा करिब 300 मिटर भूभाग जोखिममा परेपछि स्थानीय त्रसित बने। भोटेकोशीमा आएको बाढीको बहावका कारण नारायणीले तीव्र रूपमा कटान गर्न थालेपछि त्यसलाई रोक्न स्थानीय जागरूक बने। स्थानीय सरकार सहित प्रदेश सरकारलाई गुहार मागेर तत्कालका लागि जोखिम टारे। त्रसित बनेका नदी तटीय क्षेत्रका स्थानीय ढुङ्गा राखेर कटान रोक्ने काम गरे। भरतपुर महानगरपालिका वडा नम्बर 17 गोब्रेनीका राजकुमार तामाङ।
6: नारायणी नदी बढ्दै आयो भने जोखिममै छ, तर अहिले बढ्न सकेन भने ठिकै छ भनौँ। हामी स्थानीयहरूले के गर्यौँ भने त्यो क्षेत्रमा अहिले हामी भरतपुर महानगरपालिकासँग समन्वय गर्यौँ। कार्यपालक मेयर चित्रसेन अधिकारीज्यूलाई हामीले उहाँ स्थलको रूपमै बोलायौँ। त्यसपछि प्रदेशका स्वास्थ्य मन्त्री ज्ञान जङ लामालाई पनि हामीले स्थलमै उहाँहरूलाई देखाएर हामीले उहाँले तत्कालै महानगरबाट 50 लाख बागमती प्रदेशबाट 50 लाख रुपियाँ त्यो बजेट विनियोजित गरी यस काम चाहिँ भइरहेको छ, फटाफट भइरहेको छ। स्थानीय त्यहाँ जागरूक भएको छन्, राम्रो भएको छ।
5: बाढी बस्तीमा पस्ने डर स्थानीयमा थियो। विभिन्न पालिकामा समन्वय गरेर कटान रोक्न ठुला ढुङ्गा अर्थात् बिग बोल्डर हाल्ने काम गरिएको छ। भरतपुर महानगरपालिकाको वडा नम्बर 16 र 17 केही जोखिम भएपछि महानगरपालिकाले 50 लाख विनियोजन गरेर तत्कालै काम अगाडि बढायो। भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारी।
7: बाढीबाट खतरा पैदा भइसकेपछि महानगरपालिकाले तत्कालको लागि 50 लाख रुपियाँ विपदको घोषणा हामीले गर्यौँ। म त्यही नारायणी बाँधलाई व्यवस्थापन गर्ने गरेर विभिन्न ठाउँमा अन्य पालिका पारीको गैँडकोट होस्, नगरका राप्ती नगरपालिका होस्, आफ्नै महानगरपालिकाको खोला नालाको छेउमा रहेका बिग बोल्डरहरूको व्यवस्थापन गर्ने कामले अहिले चाहिँ ठुलो राहत भएर त्यहाँको जनता नागरिकले आशाले बस्नु भएको छ, खुसी व्यक्त गर्नुभएको छ।
5: 12 घरेबाट गोलाघाटसम्म नारायणी नदीका जोखिम स्थानहरूमा तटबन्धको काम गरिएको छ। छुटेका ओडाका केही भागमा पनि कटान नियन्त्रणको लागि दीर्घकालीन समस्या समाधानको काम हुनेमा स्थानीय आशावादी छन्।
3: कर्णाली करिडोर अन्तर्गत हुम्लाको सर्केगाड 2 रिप नजिकैको छाले भीरमा पहिरो खस्दा सड़क अवरुद्ध भएको छ। हिजो पहिरोसँगै ठूलो ढुङ्गा खसेपछि करिब 100 मिटर सड़क अवरुद्ध हुँदा करिडोरमा सवारी आवागमन ठप्प भएको हो। पहिरोका कारण करिडोर हुँदै आवत जावत गर्ने यात्रु तथा सवारी साधन बीच बाटोमै रोकिएका छन्। सड़कमा ठूला ठूला ढुङ्गा खसेकाले तत्काल सड़क खोलाउन कठिन भएको छ। प्रमुख जिल्ला अधिकारी भोलानाथ घुरागाईका अनुसार सड़कमा ठूला ढुङ्गा खसेकाले सामान्य उपकरणबाट मात्रै सड़क खोलाउन सम्भव छैन। बिहानैदेखि सड़क खुलाउने काम शुरू गर्ने तयारी गरिएको बताइएको छ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिगको खेल तालिका सार्वजनिक भएको छ। इन्द्रजात्राका लागि हिजोदेखि भक्तपुरमा लाखेनाथ सुरु भएको छ। वर्षौंदेखिको यो परम्परा हराउन थालेपछि धेरै वर्षपछि हिजो पहिलो दिन चाङ्गु नारायण नगरपालिका स्थित लाखे ढोलबाट पूजा अर्चना गरी लाखे निकालिएको हो। इन्द्रजात्राका लागि लाखे निकाल्ने परम्परा हराउन थालेपछि भक्तपुरका रंजितकार समाजले लाखे नाच निकाल्न शुरू गरेको हो। खरीपाठीदेखि कमल विनायक हुँदै गोलमाडी स्थित लाखे देवसम्म लाखेनाथ देखाइएको हो। नेवार समुदायको सांस्कृतिक परम्परा, धार्मिक आस्था र ऐतिहासिक किम्वदन्तीसँग जोडिएको यो जात्रा भक्तपुरमा विशेष महत्वका साथ मनाउने गरिन्छ। हवस् त
2: अहिले।

0: SBS Gorkha Radio
1: Sainya Samudai Ma
2: Relying Buddy
1: On Air
2: App Ma
1: Ani Smart Speaker Ma Bandhos
3: Play BFBS
2: You BFBS Gorkha Radio Ho
1: Gorkha Radio Ho
4: नुवाकोटका बाढी प्रभावित क्षेत्रमा हैजा तथा पानीजन्य रोगको जोखिम न्यूनीकरण प्रभावितलाई हैजा विरुद्धको खोप दिएको छ।
5: नुवाकोटका बाढी प्रभावित क्षेत्रमा हैजा तथा पानीजन्य रोगको जोखिम न्यूनीकरण गर्न सञ्चालन गरिएको हैजा विरुद्धको मुखबाट खुवाइने खोप अभियान अन्तर्गत 50,000 भन्दा बढीले औषधि सेवन गरेका छन्। एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको समन्वयमा सञ्चालन गरिएको खोप कार्यक्रममा 50,467 जनाको सहभागिता रहेको जनस्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ। बाढीबाट प्रभावित नुवाकोटका चार स्थानीय तह विदुर र बेलकुटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउँपालिकामा बसोबास गर्दै आएका 77,000 भन्दा बढी बासिन्दालाई खोप खुवाउने लक्ष्य राखिएको छ। अभियान अन्तर्गत हालसम्म 50,000 भन्दा बढीले खोप सेवन गरिसकेका छन्। बाढी प्रभावित क्षेत्रमा प्रयोग गरिएको पानीमा इकोलाई अर्थात दिशाजन्य प्रदूषणको सूचक जीवाणु भेटिएपछि पानीजन्य रोगको जोखिम थप बढेको जनस्वास्थ्य कार्यालयले जनाएको छ। सोही कारणले जोखिमयुक्त क्षेत्रमा रोगको प्रकोप नियन्त्रण र रोकथामका लागि आपतकालीन रूपमा हैजा विरुद्धको खोप अभियान सञ्चालन गरिएको हो। जनस्वास्थ्य कार्यालयका अनुसार जन्मेको एक वर्ष पूरा भएका सबै व्यक्तिलाई खोप उपलब्ध गराउने व्यवस्था गरिएको छ। खोप सुरक्षित र प्रभावकारी रहेकाले लक्षित सबैलाई निर्धक्क भएर खोप सेवन गर्न कार्यालयले अनुरोध गरेको छ। यो खोप बाढी प्रभावित क्षेत्रका स्वास्थ्य संस्था र सबै होल्डिङ सेन्टरमा निशुल्क उपलब्ध गराइएको छ।
4: वर्षा रोकिएसँगै पर्यटकीय गन्तव्यहरूमा चहल पहल बढ्नुपर्ने हो, तर भोटेकोशी र त्रिशुली नदीको विनाशकारी बाढीले सौराहाको पर्यटनमा भने सन्नाटा छाएको छ। मुलुककै तेस्रो प्रमुख पर्यटकीय गन्तव्य सौराहा अहिले पर्यटकविहीन जस्तै बनेको छ। चितवनबाट अनिल ढकालको रिपोर्ट।
6: 25% मात्रै बुकिङ हुने यो समयमा चितवनका होटलहरू सुनसान छन्। पर्यटकको चहल पहल घटेपछि होटल व्यवसायी निराश बनेका छन्। सौराहाका होटल व्यवसायी रमेश रेग्मी:
7: पर्यटनको राम्रो सिजन हो यो बेलामा, तपाईँको बाटो गयो, पहिरो गयो, बाढी गयो, यसले सखाबै बनायो। सिजन ठ्याक्क सुरु हुने बेला हो, बुकिङ पनि धेरै आइरहेको थियो, बुकिङ आएको बुकिङ पनि भट्टाभट क्यान्सल हुन थाल्यो।
6: चितवन आउने मुख्य राजमार्ग नै क्षतिग्रस्त भएपछि पर्यटन क्षेत्रमा प्रत्यक्ष असर परेको व्यवसायीहरू बताउँछन्। मुगलिन मलेखु र नौबिसे खण्डमा कतै पहिरोको समस्या छ भने कतै सडक भाँसिएको छ, जसका कारण स्थलमार्ग हुँदै चितवन आउने पर्यटकको संख्या घटेको हो। क्षेत्रीय होटल सङ्घ सौराहाका पूर्व अध्यक्ष नारायण भट्टराई:
8: चितवन शुद्ध जोडिया छ नि त अहिले रिक्स एरियामा, त्यो कारणले गर्दा पनि उहाँहरू पुरा विश्वस्त हुन सकेको अवस्था छैन। अब त्यस कारणले अब पर्यटकहरूको आगमन त पक्कै पनि अब अहिले तुरुन्तै चाहिँ अब त्यति राम्रो अवस्थासँग जाने जस्तो स्थिति देखिया छैन।
6: स्थल मार्गको अवस्था सुधारिए पर्यटन व्यवसाय पनि बिस्तारै तङ्ग्रिने व्यवसायीहरूको आशा छ। बाढी पहिरोको खबरपछि नेपालको अवस्थालाई लिएर बाह्य पर्यटक समेत त्रसित बनेका छन्। जोखिमको आंकलन गर्दै कतिपयले बुकिङ रद्द गरेका छन्। बाढीको खबर अन्तर्राष्ट्रिय स्तरमा फैलिएपछि चितवनमा पर्यटकको चहलपहल ठप्प जस्तै भएको व्यवसायीहरूको भनाइ छ। होटल एसोसिएसन अफ नेपाल हानका केन्द्रीय सदस्य सुमन घिमिरे:
9: अब यसको लागि चाहिँ बाटोघाटो बन्नै पर्छ सुरुमा। नेपालले चाहिँ नेपालका बाढी प्रभावित क्षेत्र बाहेक अरू सबै ठाउँ सुरक्षित छ भन्ने खालको सन्देश चाहिँ नेपाल पर्यटन बोर्डले पर्यटन विभागले दिन जरुरी छ। विदेशी पर्यटक जो चाहिँ नेपाल आउने चाहिँ प्लान गरिरहेका थिए सेप्टेम्बर अक्टोबरतिर, तिनीहरूको चाहिँ मुख्य अहिले आउने बेलामा चाहिँ नेपालमा चाहिँ यत्रो बाढी गएको छ, के भयो होला भन्ने एउटा त्रास चाहिँ फैलिएको छ। त्यो त्रासलाई न्यूनीकरण गर्न चाहिँ नेपाल सरकारले चाहिँ नेपाल सुरक्षित छ भन्ने खालको सन्देश दिन चाहिँ एकदमै जरुरी छ।
6: बाढीपछि आन्तरिक पर्यटकको आगमन पनि घटेको छ। बाह्य र आन्तरिक दुवै पर्यटकको चहल पहल कम हुँदा चितवनको पर्यटन व्यवसायमा प्रत्यक्ष असर परेको छ।
4: यही असोज 8 गते अर्थात् आउँदो बिहिबारदेखि 5 दिन नेपालमा ठूलो वर्षा हुने पूर्वानुमान छ। त्रिभुवन विश्वविद्यालयका जल तथा मौसमविद डाक्टर विनोद पोखरेलले असोज 8-12 गतेसम्म पूर्वदेखि पश्चिमसम्म भीषण वर्षा हुन सक्ने भन्दै किसान सर्वसाधारणलाई सतर्कता अप्नाउन आह्वान गर्नुभएको छ। यस्तै मौसम तथा पर्यावरणविद उज्जवल उपाध्यायले बंगालको खाडी र अण्डमान सागरका बीचमा तीव्र गतिमा विकसित भइरहेको न्यूनचापीय प्रणाली अब केही दिनमा चक्रवाती आँधीमा परिणत हुने सम्भावना बढेको उल्लेख गर्नुभएको छ। सामाजिक सञ्जालमा लेख्दै उहाँले आँधीमा परिणत भएमा त्यसको नाम अर्णव हुने र यसको प्रभाव नेपालमा असोजको 8, 9 र 10 पर्ने देखिने उल्लेख गर्नुभएको छ। ती 3 दिन सुदूरपश्चिम बाहेकका क्षेत्रमा लामो दूरीको यात्रा स्थगन गर्न उपयुक्त हुने भन्दै उहाँले वर्षाको तीव्रता कति हुने भन्ने बारे अझै प्रश्नसँग निर्क्यल हुन बाँकी रहेको उल्लेख गर्नुभएको छ। यसैबीच सरकारी निकाय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले भने अवस्था पूर्ण स्पष्ट नभइसकेको
2: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: भोटेको सीमा आएको विनाशकारी बाढीका कारण आज बिहानसम्म 1436 जनाको शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार रसुवामा 223, नुवाकोटमा 203, धादिङमा 72, चितवनमा 365, गोर्खामा 79, तनहुमा 38, नवलपरासी पूर्वमा 232 र नवलपरासी पश्चिममा 222 जनाको शव फेला परेको छ। काठमाडौँमा उपचारका क्रममा 2 जनाको मृत्यु भएको छ। फेला परेका शवमध्ये 1292 व्यवस्थापन गरिएको छ। शव पहिचानका लागि मृतक र आफन्त गरी 3283 डीएनए नमूना संकलन गरिएको प्रहरीले जनाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार खोजी र राहतका लागि 7975 प्रहरी परिचालन भएका छन्। अझै 4655 जना बेपत्ता छन्। विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा 1486 जना राखिएका छन्। वर्षा बाढ़ी र पहिरोका कारण देशका विभिन्न सड़क खण्डमा यातायात प्रभावित भएको छ। केही सड़कमा समय तोकेर सवारी सञ्चालन गरिएको छ भने केही सड़क पूर्ण रूपमा बन्द छन्। काभ्रे सिन्धुली जोड्ने खुर्कोट नेपाल थोक कटुन्जेबेसी सड़कमा सवारी सञ्चालनको समय तोकिएको छ। यात्रुवाहक सवारी बिहान 4 बजेदेखि बेलुका 6 बजेसम्म र 10 टनसम्मका मालवाहक सवारी बेलुका 7 बजेदेखि बिहान 5 बजेसम्म सञ्चालन हुनेछ। नुवाकोटको टोखा 6 हरे सड़कमा राति 10 देखि बिहान 5 सम्म अत्यावश्यक सेवा बाहेकका सवारीमा रोक लगाइएको छ। बाढ़ी र का कारण रसुवाको पासाङ लामो राजमार्ग र त्रिशुली मैलुङ स्याफ्रुबेसी सड़क पूर्ण रूपमा अवरूद्ध छन्। स्याफ्रुबेसी जान वैकल्पिक कच्ची सड़क प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ। संखुवासभाको कोशी राजमार्ग अन्तर्गत खाँदबारी किमाथाङका सड़क खण्ड पनि पहिरोका कारण अवरूद्ध छ। बाढ़ी प्रभावितलाई राखिएका होल्डिङ सेन्टरमा झाडा पखाला, रुगाखोकी र ज्वरोका बेरामी बढ़दै गएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म 88 जनामा झाडा पखाला र 270 जना भन्दा बढ़ीमा रुगा खोकी तथा ज्वरो देखिएको छ। झाडा पखालाका बिरामी नुवाकोट, रसुवा, काठमाडौँ र धादिङ्गा होल्डिङ सेन्टरमा छन्। रुगाखोकी र ज्वरोका बिरामी भने नुवाकोटमा बढ़ी छन्। मन्त्रालयले अहिले नै रोगको प्रकोप फैलिएको अवस्था नरहेको जनाएको छ, तर होल्डिङ सेन्टरमा धेरै मानिस एकै ठाउँमा रहेकाले संक्रमण फैलिन सक्ने जोखिम रहेको भन्दै सावधानी अपनाउन आग्रह गरेको छ। दूषित पानीका कारण झाडा पखाला फैलिन सक्ने भन्दै स्थानीय धारा, कुवा र मूलको पानी नपिउन मन्त्रालयले आग्रह गरेको छ। सुरक्षित खानेपानी, सरसफाई र खानपानमा ध्यान दिन पनि भनिएको छ। बाढ़ी प्रभावितलाई राखिएका होल्डिङ सेन्टर र स्वास्थ्य शिविरमा स्वास्थ्य कर्मी परिचालन भएका छन्। हैजाको जोखिमलाई ध्यानमा राख्दै नुवाकोट र रसुवामा हैजा विरूद्धको खोप पनि लगाइँदैछ। अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारी अघि बढ़ेको बताउनु भएको छ। 3 दिने भारत भ्रमण सकेर काठमाडौँ फर्किनु अघि भारतीय पत्रकार संघको कुराकानीमा वाग्लेले यसै वर्ष डिसेम्बरसम्म प्रधानमन्त्री शाहको भारत भ्रमण गराउने गरी दुवै पक्षबीच छलफल भइरहेको बताउनु भएको हो। नयाँ दिल्लीमा हुँदा वाग्लेले भारतीय वित्त मन्त्री निर्मला सीतारमण र विदेश मन्त्री एस जयशंकरसँग भेटवार्ता गर्नुभएको छ। भेटमा नेपाल भारत आर्थिक सम्बन्धसँगै दुई देशबीचको कूटनीतिक सम्बन्ध र भोटेको सिपाड़ीपछिको पुनर्निर्माणबारे छलफल भएको भारतीय संचार माध्यमले जनाएका छन्। यसअघि नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पनि यसै वर्षको अन्त्यसम्म नेपाली प्रधानमन्त्रीको भारत भ्रमण हुन सक्ने बताउनु भएको थियो। अर्थमन्त्री वाग्ले भारतबाट हिजो काठमाडौँ फर्किनु भएको छ। प्रधानमन्त्री शाहको भारत भ्रमणको मिति भने तय भइसकेको छैन। इंग्लिश प्रिमियर लीगमा साबिक विजेता आर्सनल ब्राइटनसँग 3-0 पराजित भएको छ। लगातार 4 खेल जित्दै सिजनको राम्रो शुरूआत गरेको आर्सनल ब्राइटनको घरेलु मैदानमा कमजोर देखिएको हो। आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले यो हारबाट प्रिमियर लीगमा जितका लागि आवश्यक कुरा सिक्नु पर्ने बताउनु भएको छ।
4: That's not going to take away what the team has done and the boys done in the last 6 or 7 weeks since coming back from the World Cup, because with 18 players coming back, what we've done and the way we competed and the amount of games that we won has been remarkable.
3: हारसँगै आर्सनल गोलअन्तरका आधारमा म्यान्चेस्टर सिटी भन्दा पछि परेको छ। सिटीले आज सन्डरल्यान्डसँग खेल्दैछ। यता टटनहम 5 खेलसम्म जितविहीन छ। टटनहम एस्टन भिल्लासँग 3-2 पराजित भएको छ। असोज 8-12 गतेसम्म नेपालमा ठूलो वर्षा हुने भन्दै सामाजिक सञ्जालमा चर्चा बढेको प्रणाली नेपालबाट टाढा छ। असोज 6 गतेपछि पूर्वी नेपालमा यसको आंशिक प्रभाव पर्न सक्ने र हप्ताको अन्त्य 12 गतेसम्म पूर्वदेखि पश्चिमसम्म ठूलो वर्षा हुन सक्ने भन्दै सावधानी अपनाउन सुझाव दिएका छन्। बंगालको खाड़ी र अण्डमान सागरमा विकसित न्यूनचापीय प्रणाली चक्रवातमा परिणत हुन सक्ने सम्भावनाबारे पनि चर्चा भइरहेको छ। तर जल तथा मौसम विज्ञान विभागले अहिले नै अवस्था पूर्ण रूपमा स्पष्ट भइ नसकेको जनाएको छ। विभागका अनुसार अहिलेको मौसम प्रणाली नेपालबाट टाढा छ। असोज 6 गतेपछि पूर्वी नेपालमा यसको आंशिक प्रभाव पर्न सक्ने र हप्ताको अन्त्यतिर कोशी मधेस र बागमतीका केही ठाउँमा भारी वर्षा हुन सक्ने साप्ताहिक पूर्वानुमानमा उल्लेख छ। मौसमविदले भने असोज 8 देखि 12 सम्म ठूलो वर्षा हुन सक्ने भन्दै सावधानी अपनाउन सुझाएका छन्।

0: सैन्य समुदायमा
1: रिलायन भई
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सिंहदरबार परिसरमा एक महिनादेखि सुपथ मूल्य पसल सञ्चालनमा छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले साउन 28 गतेदेखि सञ्चालन गरेको पसल बिहान 9 बजेदेखि साँझ 6 बजेसम्म खुल्छ। सिंहदरबार प्रवेश गर्ने सबैले यहाँबाट सामान किन्न सक्नेछन्। पसलमा दाल, कर्णालीको मार्सी चामल लगायत स्थानीय उत्पादनको माग बढ़िरहेको छ। दैनिक 2 लाख रूपियाँ भन्दा बढ़ीको सामान बिक्री हुँदै आएको र हालसम्म 42 लाख रूपियाँ भन्दा बढ़ीको कारोबार भएको बिक्री केन्द्र प्रमुख जय चन्द्र न्यौपानेले जानकारी दिनुभयो। जनकपुर धाममा एउटा घरमा गैराती आग लागि हुँदा 70 वर्षीय किशोरी सहानीको मृत्यु भएको छ। अचानक आगो लागेपछि भाग्न नसक्दा सहानीको जलेर मृत्यु भएको स्थानीयले बताएका छन्। महोत्तरीको लोहारपट्टी 2 का सहानी अवकाश प्राप्त शिक्षक हुनुहुन्थ्यो। उहाँकी नातिनी भनी भागेर ज्यान जोगाउन सफल हुनुभएको छ। विद्युत सर्ट भएर आग लागि भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ। सर्लाहीमा मोटरसाइकलले ठक्कर दिँदा एकजना पैदल यात्रीको मृत्यु भएको छ। साइकल यात्री घाइते भएका छन्। गएको साँझ मलङ्गवा 11 गम्हरियामा तीव्र गतिमा आएको मोटरसाइकलले पैदल यात्री र साइकल यात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा 70 वर्षीय वाल्मिकी राय यादवको मृत्यु भएको छ। गम्भीर घाइते यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्। घाइते साइकल यात्री 59 वर्षीय महेश महतोको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। उहाँको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि मोटरसाइकल चालक 50 वर्षीय रामलोचन रायलाई प्रहरीले पक्रेको छ। 15 वर्षदेखि अलपत्र धनुषा सिराहा जोड्ने कमला नदीको पुल निर्माण अन्तिम चरणमा पुगेको छ। हुलाकी राजमार्ग अन्तर्गतको पुलको काम 95% पूरा भएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। बाँकी काम तीव्र गतिमा अघि बढेकाले अबको 2 महिनाभित्र पुल सञ्चालनमा ल्याउने तयारी छ। मन्त्रालयका अनुसार नदीमा भाँचिएको 10 नम्बर पिल्लरको पुनर्निर्माण र तल्लो संरचनाको ढलान सकिएको छ। फाउन्डेसन सहित 3 वटा पिल्लरको सबलीकरण पनि पूरा भएको छ। अब मुख्य संरचनाको स्ल्याबमाथि ढलान गर्न बाँकी छ। नदीमा पानीको सतह घटेपछि यो काम पूरा गरिने मन्त्रालयले जनाएको छ। धनुषातर्फको पहुँच सड़कमा वर्षाले क्षति पुर्याएको छ भने सिराहातर्फको सड़कमा माटो भर्ने काम सकिएको छ। पुलको भार परीक्षण समेत सफल भएको मन्त्रालयले जनाएको छ। संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुन परराष्ट्र मन्त्री शिशिर खनाल आज अमेरिका जाँदै हुनुहुन्छ। परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले महासभाका विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट र मन्त्रीस्तरीय कार्यक्रममा सहभागिता जनाउनुहुनेछ। उहाँले विभिन्न देशका समकक्षी तथा विशिष्ट व्यक्तिसँग द्विपक्षीय भेटवार्ता पनि गर्ने तालिका छ। 22 करोड़ लगानीमा निर्माण भएको बुटवल बधशाला सञ्चालनमा नआउँदै विवादमा परेपछि अहिले घाँसे मैदानमा परिणत भएको छ। यो बधशालामा लुम्बिनी प्रदेशका धेरै बाख्रा पालक महिलाको पनि लगानी छ। तर बधशाला सञ्चालन हुन नसक्दा लगानी डुब्ने चिन्ता पनि थपिएको छ। बुटवलबाट छवि पाण्डेको रिपोर्ट।
4: 5,000-10,000 राख्ने धेरै थिए। अब त्यहाँ बस्छला हाम्रो चल्छ, हाम्रो हामीलाई मुनाफा हुन्छ भनेर हामीले सेयर हालेको थियौँ। त्यो सेयर त गयो।
5: रूपन्देहीको सैना मैना नगरपालिका 2 सरौलेखी जुना केसी बुटवलमा बस्छला बनाउने र त्यो बस्छलामा आफू जस्तै महिला दिदी बहिनीले पालेका खसी बोका बिक्री हुने आश्वासनमा गरेको लगानी खेर गएको सुनाउँदै धेरै पैसा लगानी गरेका महिला दिदी बहिनीले सेयर रकम फिर्ता पाएका छन्। तर 2-3 हजार लगानी गरेका महिला दिदी बहिनीहरू सेयर रकम फिर्ता माग्न समेत गएनन्। मोहन सामुदायिक सहकारीकी उपाध्यक्ष लक्ष्मी गैरी महिला दिदी बहिनीले पालेका खसी बोका बिक्री हुने आशामा आफ्नो सहकारीका दिदी बहिनीले बसशालामा लगानी गरेको बताउनुभयो।
6: होला अब त्यसमा लगानी गर्ने होला भन्दै हामी त्यसरी बस्दाखेरि वर्षै लाग्यो भनौँ। पैसा पनि भएन, भएसम्म हुन्थ्यो भने राम्रै हुन्थ्यो, गरौँला भनेर अब गरे अवसर अब खसी बोकाको लागि नै हामीले काम गरेको के त्यो होइन। त्यहाँ भयो भने राम्रो भयो भने बस्ताला खुल्यो भने त हामीलाई पनि अलिकता महिला दिदी बहिनीलाई उकास्न सकिन्छ भनेर त्यसरी अब आबद्ध भयो के र सोचे जस्तो भएन।
5: बुटुबल उपमहानगरपालिका, रूपन्देही मासु व्यवसाय संघ र महिला दिदी बहिनीको सहकारी सञ्चालक समिति बनाएर बसशाला सञ्चालन गर्ने सहमति भए पनि पछि बुटवल उपमहानगरपालिकाले एकलौटी रूपमा बसशाला सञ्चालन गर्न मुक्तिनाथ लाइफ स्टकलाई ठेक्का दिएपछि सहमति तोडिएको र बसशाला सञ्चालनमा समस्या आएको हो। बसशाला सञ्चालनको ठेक्का लिएको मुक्तिनाथ लाइफ स्टकका सञ्चालक उमेश आचार्यले आफूले ठेक्का लिए पनि व्यवसाय नगएपछि आफूहरू घाटामा गएकोले वस्तशाला नै बन्द गरेको दावी गर्नुभयो।
2: मेलमिलाप भयो भने सम्भावना रह्यो, नभएदेखि अब त्यसलाई चाहिँ जसरी भयो एउटा टुङ्गो लाउनु पर्छ भन्नेमा गएको छौँ हामी। सबै वातावरण बनाइदिन्छौँ अनि त्यो बाबत हामी त पैसा तिर्ने हो नि त, राम्रै पैसा तिर्नु पर्ने छ नि त। अब व्यवसाय त्यहाँ जाने वातावरण नहुने अनि हामीले नियमित रूपले पैसा तिर्न पनि नसकिने भएपछि सञ्चालन भएन।
5: बुटवल उपमहानगर बुटवलका मासु व्यवसाय र लुम्बिनी प्रदेशका बाख्रा पालक किसान बीचको साझेदारीमा वधशाला सञ्चालन गर्ने योजना बनेको थियो।
3: हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS कुलधर्म रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: भोटेको सीमा आएको विनाशकारी बाढीका कारण आज बिहानसम्म 1436 जनाको शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार रसुवामा 223, नुवाकोटमा 203, धादिङमा 72, चितवनमा 365, गोर्खामा 79, तनहुमा 38, नवलपरासी पूर्वमा 232 र नवलपरासी पश्चिममा 222 जनाको शव फेला परेको छ। काठमाडौँमा उपचारका क्रममा 2 जनाको मृत्यु भएको छ। फेला परेका शव मध्ये 1292 व्यवस्थापन गरिएको छ। शव पहिचानका लागि मृतक र आफन्त गरी 3283 डीएनए नमूना संकलन गरिएको प्रहरीले जनाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार खोजी र राहतका लागि 7975 प्रहरी परिचालन भएका छन्। अझै 4655 जना बेपत्ता छन्। विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा 1486 जना राखिएका छन्। वर्षा बाढ़ी र पहिरोका कारण देशका विभिन्न सड़क खण्डमा यातायात प्रभावित भएको छ। केही सड़कमा समय तोकेर सवारी सञ्चालन गरिएको छ भने केही सड़क पूर्ण रूपमा बन्द छन्। काभ्रे सिन्धुली जोड्ने खुर्कोट नेपाल थोक कटुन्जेबेसी सड़कमा सवारी सञ्चालनको समय तोकिएको छ। यात्रुवाहक सवारी बिहान 4 बजेदेखि बेलुका 6 बजेसम्म र 10 टनसम्मका मालवाहक सवारी बेलुका 7 बजेदेखि बिहान 5 बजेसम्म सञ्चालन हुनेछ। नुवाकोटको टोखा छहरे सड़कमा राति 10 देखि बिहान 5 सम्म अत्यावश्यक सेवा बाहेकका सवारीमा रोक लगाइएको छ। बाढ़ी र का कारण रसुवाको पासाङ लामो राजमार्ग र त्रिशुली मैलुङ स्याफ्रुबेसी सड़क पूर्ण रूपमा अवरूद्ध छन्। स्याफ्रुबेसी जान वैकल्पिक कच्ची सड़क प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ। संखुवासभाको कोशी राजमार्ग अन्तर्गत खाँदबारी किमाथाङका सड़क खण्ड पनि पहिरोका कारण अवरूद्ध छ। बाढ़ी प्रभावितलाई राखिएका होल्डिङ सेन्टरमा झाडा पखाला, रुगाखोकी र ज्वरोका बिरामी बढ़दै गएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म 88 जनामा झाडा पखाला र 270 जना भन्दा बढ़ीमा रुगाखोकी तथा ज्वरो देखिएको छ। झाडा पखालाका बिरामी नुवाकोट, रसुवा, काठमाडौँ र धादिङ्गा होल्डिङ सेन्टरमा छन्। रुगाखोकी र ज्वरोका बिरामी भने नुवाकोटमा बढ़ी छन्। मन्त्रालयले अहिले नै रोगको प्रकोप फैलिएको अवस्था नरहेको जनाएको छ, तर होल्डिङ सेन्टरमा धेरै मानिस एकै ठाउँमा रहेकाले संक्रमण फैलिन सक्ने जोखिम रहेको भन्दै सावधानी अपनाउन आग्रह गरेको छ। दूषित पानीका कारण झाडा पखाला फैलिन सक्ने भन्दै स्थानीय धारा, कुवा र मूलको पानी नपिउन मन्त्रालयले आग्रह गरेको छ। सुरक्षित खानेपानी, सरसफाई र खानपानमा ध्यान दिन पनि भनिएको छ। बाढ़ी प्रभावितलाई राखिएका होल्डिङ सेन्टर र स्वास्थ्य शिविरमा स्वास्थ्य कर्मी परिचालन भएका छन्। हैजाको जोखिमलाई ध्यानमा राख्दै नुवाकोट र रसुवामा हैजा विरूद्धको खोप पनि लगाइँदैछ। अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारी अघि बढ़ेको बताउनु भएको छ। 3 दिने भारत भ्रमण सकेर काठमाडौँ फर्किनु अघि भारतीय पत्रकार संघको कुराकानीमा वाग्लेले यसै वर्ष डिसेम्बरसम्म प्रधानमन्त्री शाहको भारत भ्रमण गराउने गरी दुवै पक्षबीच छलफल भइरहेको बताउनु भएको हो। नयाँ दिल्लीमा हुँदा वाग्लेले भारतीय वित्त मन्त्री निर्मला सीतारमण र विदेश मन्त्री एस जयशंकरसँग भेटवार्ता गर्नुभएको छ। भेटमा नेपाल भारत आर्थिक सम्बन्धसँगै दुई देशबीचको कूटनीतिक सम्बन्ध र भोटेको सिपाड़ीपछिको पुनर्निर्माणबारे छलफल भएको भारतीय संचार माध्यमले जनाएका छन्। यसअघि नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पनि यसै वर्षको अन्त्यसम्म नेपाली प्रधानमन्त्रीको भारत भ्रमण हुन सक्ने बताउनु भएको थियो। अर्थमन्त्री वाग्ले भारतबाट हिजो काठमाडौँ फर्किनु भएको छ। प्रधानमन्त्री शाहको भारत भ्रमणको मिति भने तय भइसकेको छैन। इंग्लिश प्रिमियर लीगमा साबिक विजेता आर्सनल ब्राइटनसँग 3-0 पराजित भएको छ। लगातार 4 खेल जित्दै सिजनको राम्रो शुरूआत गरेको आर्सनल ब्राइटनको घरेलु मैदानमा कमजोर देखिएको हो। आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले यो हारबाट प्रिमियर लीगमा जितका लागि आवश्यक कुरा सिक्नु पर्ने बताउनु भएको छ।
4: That's not going to take away what the team has done and the boys done in the last 6 or 7 weeks since coming back from the World Cup, because with 18 players coming back, what we've done and the way we competed and the amount of games that we won has been remarkable.
3: हारसँगै आर्सनल गोलअन्तरका आधारमा म्यान्चेस्टर सिटी भन्दा पछि परेको छ। सिटीले आज सन्डरल्यान्डसँग खेल्दैछ। यता टटनहम 5 खेलसम्म जितविहीन छ। टटनहम एस्टन भिल्लासँग 3-2 पराजित भएको छ। असोज 8 देखि 12 गतेसम्म नेपालमा ठूलो वर्षा हुने भन्दै सामाजिक सञ्जालमा चर्चा बढेको प्रणाली नेपालबाट टाढा छ। असोज 6 गतेपछि पूर्वी नेपालमा यसको आंशिक प्रभाव पर्न सक्ने र हप्ताको अन्त्य 12 गतेसम्म पूर्वदेखि पश्चिमसम्म ठूलो वर्षा हुन सक्ने भन्दै सावधानी अपनाउन सुझाव दिएका छन्। बंगालको खाड़ी र अण्डमान सागरमा विकसित न्यूनचापीय प्रणाली चक्रवातमा परिणत हुन सक्ने सम्भावनाबारे पनि चर्चा भइरहेको छ। तर जल तथा मौसम विज्ञान विभागले अहिले नै अवस्था पूर्ण रूपमा स्पष्ट भइ नसकेको जनाएको छ। विभागका अनुसार अहिलेको मौसम प्रणाली नेपालबाट टाढा छ। असोज 6 गतेपछि पूर्वी नेपालमा यसको आंशिक प्रभाव पर्न सक्ने र हप्ताको अन्त्यतिर कोशी मधेस र बागमतीका केही ठाउँमा भारी वर्षा हुन सक्ने साप्ताहिक पूर्वानुमानमा उल्लेख छ। मौसमविदले भने असोज 8 देखि 12 सम्म ठूलो वर्षा हुन सक्ने भन्दै सावधानी अपनाउन सुझाव दिएका छन्।

0: यो BFBS
1: गोर्खा रेडियो हो।
2: सैन्य समुदायमा
1: बेलायत भरि
2: अन एयर
1: एपमा
2: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
3: प्ले BFBS।
1: यो BFBS गोर्खा रेडियो हो।
2: गोर्खा रेडियो हो।
4: सिंहदरबार परिसरमा एक महिनादेखि शुपथ मूल्य पसल सञ्चालनमा छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले साउन 28 गतेदेखि सञ्चालन गरेको पसल बिहान 9 बजेदेखि साँझ 6 बजेसम्म खुल्छ। सिंहदरबार प्रवेश गर्ने सबैले यहाँबाट सामान किन्न सक्नेछन्। पसलमा दाल, कर्णालीको मार्सी चामल लगायत स्थानीय उत्पादनको माग बढ़िरहेको छ। दैनिक 2 लाख रूपियाँ भन्दा बढ़ीको सामान बिक्री हुँदै आएको र हालसम्म 42 लाख रूपियाँ भन्दा बढ़ीको कारोबार भएको बिक्री केन्द्र प्रमुख जय चन्द्र न्यौपानेले जानकारी दिनुभयो। जनकपुर धाममा एउटा घरमा गैराती आग लागि हुँदा 70 वर्षीय किशोरी सहानीको मृत्यु भएको छ। अचानक आगो लागेपछि भाग्न नसक्दा सहानीको जलेर मृत्यु भएको स्थानीयले बताएका छन्। महोत्तरीको लोहारपट्टी 2 का सहानी अवकाश प्राप्त शिक्षक हुनुहुन्थ्यो। उहाँकी नातिनी भनी भागेर ज्यान जोगाउन सफल हुनुभएको छ। विद्युत सर्ट भएर आग लागि भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ। सर्लाहीमा मोटरसाइकलले ठक्कर दिँदा एकजना पैदल यात्रीको मृत्यु भएको छ। साइकल यात्री घाइते भएका छन्। गएको साँझ मलङ्गवा 11 गम्हरियामा तीव्र गतिमा आएको मोटरसाइकलले पैदल यात्री र साइकल यात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा 70 वर्षीय वाल्मिकी राय यादवको मृत्यु भएको छ। गम्भीर घाइते यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्। घाइते साइकल यात्री 59 वर्षीय महेश महतोको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। उहाँको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि मोटरसाइकल चालक 50 वर्षीय रामलोचन रायलाई प्रहरीले पक्रेको छ। 15 वर्षदेखि अलपत्र धनुषा सिराहा जोड्ने कमला नदीको पुल निर्माण अन्तिम चरणमा पुगेको छ। हुलाकी राजमार्ग अन्तर्गतको पुलको काम 95% पूरा भएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। बाँकी काम तीव्र गतिमा अघि बढेकाले अबको 2 महिनाभित्र पुल सञ्चालनमा ल्याउने तयारी छ। मन्त्रालयका अनुसार नदीमा भाँचिएको 10 नम्बर पिल्लरको पुनर्निर्माण र तल्लो संरचनाको ढलान सकिएको छ। फाउन्डेसन सहित 3 पिल्लरको सबलीकरण पनि पूरा भएको छ। अब मुख्य संरचनाको स्ल्याबमाथि ढलान गर्न बाँकी छ। नदीमा पानी को सतह घटेपछि यो काम पूरा गरिने मन्त्रालयले जनाएको छ। धनुषातर्फको पहुँच सडकमा वर्षाले क्षति पुर्याएको छ भने सिराहातर्फको सडकमा माटो भर्ने काम सकिएको छ। पुलको भार परीक्षण समेत सफल भएको मन्त्रालयले जनाएको छ। संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुन परराष्ट्र मन्त्री शिशिर खनाल आज अमेरिका जाँदै हुनुहुन्छ। परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले महासभाका विभिन्न उच्च स्तरीय बैठक, साइड इभेन्ट र मन्त्री स्तरीय कार्यक्रममा सहभागिता जनाउनुहुनेछ। उहाँले विभिन्न देशका समकक्षी तथा विशिष्ट व्यक्तिसँग द्विपक्षीय भेटवार्ता पनि गर्ने तालिका छ। 22 करोड़ लगानीमा निर्माण भएको बुटवल बधशाला सञ्चालनमा नआउँदै विवादमा परेपछि अहिले घाँसे मैदानमा परिणत भएको छ। यो बधशालामा लुम्बिनी प्रदेशका धेरै बाख्रा पालक महिलाको पनि लगानी छ। तर बधशाला सञ्चालन हुन नसक्दा लगानी डुब्ने चिन्ता पनि थपिएको छ। बुटवलबाट छवि पाण्डेको रिपोर्ट।
5: 5,000-10,000 राख्ने धेरै थिए। अब त्यहाँ बसाला हाम्रो चल्छ, हामीलाई मुनाफा हुन्छ भनेर हामीले सेयर हालेको थियौँ।
6: रूपन्देहीको सैना मैना नगरपालिका 2 सरौलेकी जुनाकेसी बुटवलमा बसशाला बनाउने र त्यो बसशालामा आफू जस्तै महिला दिदी बहिनीले पालेका खसी बोका बिक्री हुने आश्वासनमा गरेको लगानी खेर भएको सुनाउँदै धेरै पैसा लगानी गरेका महिला दिदी बहिनीले सेयर रकम फिर्ता पाएका छन्। तर 2-3 हजार लगानी गरेका महिला दिदी बहिनीहरू सेयर रकम फिर्ता माग्न समेत गएनन्। मोहन सामुदायिक सहकारीकी उपाध्यक्ष लक्ष्मी गैरी महिला दिदी बहिनीले पालेका खसी बोका बिक्री हुने आशामा आफ्नो सहकारीका दिदी बहिनीले बसशालामा लगानी गरेको बताउनुभयो।
7: होला अब त्यसमा लगानी गर्ने होला भन्दै हामी त्यसरी बस्दाखेरि बसै लायो भनौँ, पैसा पनि भएन, भएसम्म हुन्थ्यो भने राम्रै हुन्थ्यो, गरौँला भनेर अब गरिआ सर। अब खसी बोकाको लागि नै हामीले काम गरेको के त्यो होइन, त्यहाँ भयो भने राम्रो भयो भने बस्ताला खुल्यो भने त हामीलाई पनि अलिकता महिला दिदी बहिनीलाई उकास्न सकिन्छ भनेर त्यसरी अब आबद्ध भयो के र सोचे जस्तो भएन।
6: बुटवल उपमहानगरपालिका रूपन्देही मासु व्यवसाय संघ र महिला दिदी बहिनीको सहकारी सञ्चालक समिति बनाएर बसशाला सञ्चालन गर्ने सहमति भए पनि पछि बुटवल उपमहानगरपालिकाले एकलौटी रूपमा बसशाला सञ्चालन गर्न मुक्तिनाथ लाइफ स्टकलाई ठेक्का दिएपछि सहमति तोडिएको र बसशाला सञ्चालनमा समस्या आएको हो। बसशाला सञ्चालनको ठेक्का लिएको मुक्तिनाथ लाइफ स्टकका सञ्चालक उमेश आचार्यले आफूले ठेक्का लिए पनि व्यवसाय नगएपछि आफूहरू घाटामा गएकोले बसशाला नै बन्द गरेको दावी गर्नुभयो।
3: मेलमिलाप भयो भने सम्भावना रह्यो, नभएदेखि अब त्यसलाई चाहिँ जसरी भयो एउटा टुङ्गो लाउनु पर्छ भन्नेमा गएको छौँ। हामी सबै वातावरण बनाइदिन्छौँ अनि त्यो बाबत हामी त पैसा तिर्ने हो नि त, राम्रै पैसा तिर्नु पर्ने छ नि त। अब व्यवसाय त्यहाँ जाने वातावरण नहुने अनि हामीले नियमित रूपले पैसा तिर्न पनि नसकिने भएपछि सञ्चालन भएन।
6: बुटवल उपमहानगर बुटवलका मासु व्यवसायी र लुम्बिनी प्रदेशका बाख्रा पालक किसान बीचको साझेदारीमा वत्सशाला सञ्चालन गर्ने योजना बनेको थियो।
4: हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।
0: यो पीएफबीएस गोर्खा रेडियो।

0: BFBS Gorkha Radio
1: Sainya Samudai Ma
2: Relying Buddy
1: On Air
2: App Ma
1: Ani Smart Speaker Ma Bandhos
3: Play BFBS
2: You BFBS Gorkha Radio Ho
1: Gorkha Radio Ho
4: निःशुल्क कानूनी सहायता सम्बन्धी विधेयक 2083 प्रतिनिधि सभामा दर्ता भएको छ। कानून मन्त्री सुविता गौतमले असोज 2 गते विधेयक दर्ता गर्नुभएको हो। संविधानले दिएको न्याय सम्बन्धी हकलाई प्रभावकारी बनाउन विधेयक ल्याइएको मन्त्रालयले जनाएको छ। विधेयकले निःशुल्क कानूनी सहायता पाउने असमर्थ व्यक्तिको दायरा बढ़ाएको छ। अदालत तथा न्यायिक निकायमा कानूनी सल्लाहदेखि मुद्दाको सुनवाई र फैसला कार्यान्वयनसम्म निशुल्क सहायता पाउने व्यवस्था गरिएको छ। फौजदारी मुद्दामा पक्राउ परेका तर आफै कानून व्यवसाय राख्न नसक्ने व्यक्तिले पक्राउ परेकै समयदेखि निशुल्क कानूनी सहायता पाउने व्यवस्था पनि छ। अपाङ्गता भएका व्यक्तिलाई सांकेतिक भाषा मार्फत कानूनी सहायता दिने र आवश्यक परे मनोसामाजिक परामर्श उपलब्ध गराउने व्यवस्था विधेयकमा छ। निशुल्क कानूनी सहायता संघ प्रदेश र स्थानीय तहको समन्वयमा सञ्चालन गर्ने प्रस्ताव गरिएको छ। कानून व्यवसायीलाई प्रो बोनो सेवा दिन प्रोत्साहन गर्ने र इच्छुक गैर सरकारी संस्थालाई पनि यस्तो सेवा दिन सक्ने व्यवस्था गरिएको छ। मन्त्रालयले अहिलेको कानूनले मात्रै सबै विषय समेट्न नसक्ने भएकाले नयाँ कानून बनाउन विधेयक ल्याएको जनाएको छ। एमाले सचिव महेश बस्नेतले ग्रे जोन प्रतिवेदनको विषयमा टिप्पणी गरेकै आधारमा विश्लेषक भरत दाहाललाई पक्राउ गरिएको भन्दै आपत्ति जनाउनु भएको छ। आज पत्रकारहरूसँग कुरा गर्दै नेता बस्नेतले दाहालको गिरफ्तारी प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा भएको जिकिर गर्दै उक्त कदम अधिनायकवादी र प्रतिशोधपूर्ण भएको आरोप लगाउनुभयो।
5: ग्रेजनको रिपोर्टको बारेमा चाहिँ आज भरत दाहालको गिरफ्तारी प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयको निर्देशनमा चिया खाइरहेको बेलामा गरियो। किन गरियो भन्दा ग्रेजनको बारेमा उनले अलि बढी व्याख्या गरे भनेर गरियो भन्ने कुरा आएपछि यो पहिला गाउँ घरतिरको एउटा उखान छ, चोरको खुट्टो काट भन्दा चोरले खुट्टो उचाल्छ भनेर जस्तो बालेन्द्रजीहरूले अलि खुट्टा उचालिरहेछन्। अब ग्रेजनको रिपोर्ट गलत हो भने उहाँले गलत हो भनेर पुष्टि गर्नु पर्यो। अनि भरत दाहालजी लगायतका ग्रेजनको रिपोर्टको बारेमा प्रश्न उठाउनेहरूलाई गिरफ्तार गरेर यसले आफ्नो अधिनायकवादी र आफ्नो निरङ्कुश शैली र प्रतिशोध शैली देखाएको छ। ग्रेजनको रिपोर्टले चाहिँ धेरै कुरा छ्याङ्ग पारिदिएको छ। 2324 गतेको घटना चाहिँ नेपालको विरुद्ध साम्राज्यवादी शक्तिहरूले यहाँका केही खेताला गोठाला तय गरेर 4 अर्ब रुपियाँ विदेशीको डलर खाएर मुलुकलाई ध्वस्त पार्ने खालको षड्यन्त्र र अपराध कसैले गरेको छ भने यिनीहरूमाथि गम्भीर सजाय गर्नुपर्छ र जनताले यिनीहरूलाई लहट्नुपर्छ।
4: नेपाली कांग्रेसका पूर्व उपसभापति पूर्णबहादुर खड्काले कुनै चमत्कार नभए पार्टी विभाजनको डिलमा पुगेको बताउनु भएको छ। खड्काले आज सामाजिक सञ्जाल मार्फत पार्टी विभाजन रोक्न आफू अन्तिम प्रयासमा रहेको बताउनु भएको हो। कांग्रेसभित्र 15 महाधिवेशनलाई लिएर दुई पक्षले छुट्टा छुट्टै गतिविधि अघि बढ़ाइरहेका छन्। खड्काले पनि आफू महाधिवेशन प्रक्रियामा सहभागी नभएको बताउनु भएको छ। निर्वाचन आयोगको प्रक्रिया र अदालतको फैसलामा त्रुटि रहेको भन्दै पुनरावलोकनका लागि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको उहाँले बताउनु भएको छ। यही कारण महाधिवेशनमा सहभागी हुनु उचित नहुने उहाँको भनाइ छ। महाधिवेशनका गतिविधि रोक्न माग गर्दै अदालत गए पनि रोक्ने आदेश नआएकाले दुईवटा महाधिवेशन हुने अवस्था बनेको खड्काले बताउनु भएको छ। उहाँले विचाराधीन मुद्दालाई अग्राधिकार दिएर छिटो सुनवाई गर्न सर्वोच्चसँग आग्रह गर्नुभएको छ। सरकारले साउन 1 गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली ईडीएलभीआरएस मार्फत लाइसेन्स छपाई शुरू गरेको छ। यातायात व्यवस्था विभागले सेवाग्राहीको चाप र लामो समयदेखि देखिँदै आएको लाइसेन्स छपाईको समस्या समाधान गर्न नयाँ प्रणालीबाट काम शुरू गरेको हो। नयाँ प्रणालीमा सेवाग्राहीको विवरण अपलोड भएपछि सिधै सुरक्षण मुद्रणमा पुग्नेछ। सुरक्षण मुद्रणले लाइसेन्स छापेर हुलाक मार्फत सम्बन्धित यातायात कार्यालयमा पठाउने व्यवस्था गरेको छ। पहिलो चरणमा मध्य प्रदेशका 3081 लाइसेन्स छापेर सम्बन्धित कार्यालयमा पठाइएको छ। मध्य प्रदेशले सुरक्षण मुद्रणसँग सम्झौता गरेर आफ्नै व्यवस्थापनमा लाइसेन्स छपाई गरिरहेको छ। लुम्बिनी प्रदेशले पनि सुरक्षण मुद्रणसँग सम्झौता गरी शुक्रबारदेखि लाइसेन्स छपाई शुरू गरेको छ। प्रदेशले सम्झौता नगरेको अवस्थामा पनि यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रणको समन्वयमा लाइसेन्स छपाई गरिने विभागले जनाएको छ। नयाँ प्रणालीबाट लाइसेन्स छपाई र वितरण सहज तथा छिटो हुने विभागको भनाइ छ। बाढ़ी प्रभावितलाई राखेका होल्डिङ सेन्टरमा झाडा पखाला, रुगाखोकी र ज्वरोका बिरामी बढ्दै गएका छन्।
3: स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म 88 जनामा झाडा पखाला र 270 जना भन्दा बढीमा रुगाखोकी तथा ज्वरो देखिएको छ। झाडा पखालाका बिरामी नुवाकोट, रसुवा, काठमाडौँ र धादिङ्गा होल्डिङ सेन्टरमा छन्। रुगाखोकी र ज्वरोका बिरामी भने नुवाकोटमा बढी छन्। मन्त्रालयले अहिले नै रोगको प्रकोप फैलिएको अवस्था नरहेको जनाएको छ, तर होल्डिङ सेन्टरमा धेरै मानिस एकै ठाउँमा रहेकाले संक्रमण फैलिन सक्ने जोखिम रहेको भन्दै सावधानी अपनाउन आग्रह गरेको छ।
4: अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: PFVS Gorkha Radio.
1: Sanya Samudaya ma.
0: Relay bhari.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bhannuhos.
2: Play PFVS.
0: You PFVS Gorkha Radio ho.
1: Gorkha Radio.
3: नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी कार्यदलले सर्वसम्मत प्रतिवेदन तयार गरेको छ। आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा कार्यदलको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै एमाले सचिव पद्मा आर्या,
4: हामीले यो निर्वाचनको समीक्षा र पार्टी पुनर्गठन सम्बन्धी पार्टीको सचिवालयको बैठकले बनाएको जुन कार्यदल थियो त्यो कार्यदलको यो बीचमा धेरै पटक बैठक बस्यौं। हामीले गम्भीरतापूर्वक आजका हाम्रा चुनौतीहरूको पनि छलफल गर्यौं। अब बदलिँदो जनताको मनोविज्ञानको पनि हामीले विश्लेषण गर्यौँ। नेकपा एमालेलाई हामीले एकताबद्ध बनाएर अगाडि लैजानको निम्ति कसरी जानुपर्छ, के गर्नुपर्छ भन्ने विषयमा पनि हामीले गम्भीरतापूर्वक छलफल गर्यौँ र त्यो जुन प्रतिवेदनमा विविध खालका विविधताका कुराहरू थिए ती चिजहरूलाई पनि हामी खुला ढङ्गले छलफल गरिकन सचिवालयको बैठकमा पार्टीको पुनर्गठन र निर्वाचनको समीक्षासँग जोडिएको कार्यदलले तयार गरेको एउटा साझा प्रतिवेदन सचिवालयको बैठकमा पेश गर्ने निर्णय गरेर हामी उठ्यौं।
3: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डाक्टर अमरेश कुमार सिंहले मधेसलाई जात, धर्म, भूगोल वा राजनीतिको नाममा विभाजित गरी द्वन्दको मैदान बनाउन नहुने बताउनु भएको छ। आज जनकपुरमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले देशको अबको राजनीति समाज जोड्ने, एकता कायम गर्ने र आर्थिक समृद्धितर्फ केन्द्रित हुनुपर्ने बताउनु भएको हो।
5: इच्छा र आकांक्षा धेरै छ तर साथसाथै हाम्रो देशको अगाडि, हाम्रो समाजको अगाडि, खास गरी मधेसको अगाडि चुनौती धेरै छ। किनकि मधेसलाई र कोशी प्रदेशलाई ब्याटल ग्राउन्ड बनाउन खोजिएछ। देशभित्रको केही शक्तिहरू, देश बाहिरको केही शक्तिहरू, त्यसबाट हामी जोग्नुपर्छ, समाज जोड्नुपर्छ। राजनीति भनेको समाज जोड्नको लागि जातको नाउँमा, धर्मको नाउँमा, वर्गको नाउँमा, भूगोलको नाउँमा लडाइँ गरेर हामी कहीँ पनि पुग्न सक्दैनौँ। हाम्रो अहिलेको बाटो, अबको बाटो एकताको बाटो हुनुपर्छ। हामी मधेसमा 6 स्व चाहन्छौँ: शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ, शान्ति सुरक्षा र सरसफाई।
3: अर्थमन्त्री सोडी मुवागले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारी अघि बढेको बताउनु भएको छ।
6: 3 भारत भ्रमण सकेर काठमाडौँ फर्किनु अघि भारतीय पत्रकारसँगको कुराकानीमा वागले यसै वर्ष डिसेम्बरसम्म प्रधानमन्त्री शाहको भारत भ्रमण गराउने गरी दुवै पक्षबीच छलफल भइरहेको बताउनु भएको हो। नयाँ दिल्लीमा हुँदा वागले भारतीय वित्त मन्त्री निर्मला सीतारमण र विदेश मन्त्री एस जयशंकरसँग भेटवार्ता गर्नुभएको छ। भेटमा नेपाल भारत आर्थिक सम्बन्धसँगै दुई देशबीचको कूटनीतिक सम्बन्ध र भोटेकोशी पछिको पुनर्निर्माण बारे छलफल भएको भारतीय संचार माध्यमले जनाएका छन्। यसअघि नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पनि यसै वर्षको अन्त्यसम्म नेपाली प्रधानमन्त्रीको भारत भ्रमण हुन सक्ने बताउनु भएको थियो। अर्थमन्त्री वागले भारतबाट हिजो काठमाडौँ फर्किनु भएको छ। प्रधानमन्त्री शाहको भारत भ्रमणको मिति भने तय भइसकेको छैन।
3: इरानले अमेरिकासँग वार्ता अघि बढाउन 3 प्रमुख शर्त राखेको छ। इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका सचिव मोहसेन रिजाईका अनुसार कतार र पाकिस्तानका मध्यस्थता मार्फत अमेरिका समक्ष शर्त पठाइएको छ। अब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रतिक्रियाको प्रतीक्षा भइरहेको उहाँले बताउनु भएको छ। बीबीसीका अनुसार इरानले सबै मोर्चामा युद्ध अन्त्य, रोक्का गरिएका सम्पत्ति फुकुवा र 9 सैनिक नाकाबन्दी हटाउनुपर्ने माग गरेको छ। रिजाईले इरानमाथि पुनः आक्रमण भए त्यस क्षेत्रका अमेरिकी सैन्यदललाई निशाना बनाउने चेतावनी पनि दिनुभएको छ। परमाणु अप्रसार सन्धि एनपीटीबाट बाहिरिने निर्णय अहिलेसम्म नभएको भन्दै उहाँले आगामी निर्णय अमेरिकाको व्यवहारमा निर्भर रहने बताउनु भएको छ। यसैबीच रिजाईले साउदी अरब र यमन बीचको युद्ध अन्त्य गर्न पनि आह्वान गर्नुभएको छ। जापान बजारी 20 एसियन गेम्सको महिला कराँतीमा नेपालकी एरिका गुरूङ सेमी फाइनलमा पराजित हुनुभएको छ। महिला कुमितेको 68 केजीमाथिको प्रतिस्पर्धामा एरिका कजाकिस्तानकी सोफिया बेरुसेभासँग 2-1 पराजित हुनुभएको हो। एरिकाले यसअघि 19 एसियन गेम्समा नेपालका लागि ऐतिहासिक रजत पदक जित्नु भएको थियो। आज सुनको मूल्य तोलामा 2,100 रूपियाँ बढ़ेको छ। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार सुन प्रति तोला 3,05,200 रूपियाँमा कारोबार भइरहेको छ। आज चाँदी पनि तोलामा 20 रूपियाँ बढ़ेको छ। आज चाँदी 4,795 रूपियाँ पुगेको छ। सिंहदरबार परिसरमा एक महिनादेखि सुपथ मूल्य पसल सञ्चालनमा छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले साउन 28 गतेदेखि सञ्चालन गरेको पसल बिहान 9 बजेदेखि साँझ 6 बजेसम्म खुल्छ। सिंहदरबार प्रवेश गर्ने सबैले यहाँबाट सामान किन्न सक्नेछन्। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
0: यो BFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: પ્લે BFBS
1: યુ BFBS ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો
3: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डाक्टर अमरेश कुमार सिंहले मधेसलाई जात धर्म भूगोल वा राजनीतिको नाममा विभाजित गरी द्वन्द्वको मैदान बनाउन नहुने बताउनु भएको छ। आज जनकपुरमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले देशको अबको राजनीति समाज जोड्ने एकता कायम गर्ने र आर्थिक समृद्धितर्फ केन्द्रित हुनुपर्ने बताउनु भएको हो।
4: इच्छा र आकांक्षा धेरै छ तर साथसाथै हाम्रो देशको अगाडि हाम्रो समाजको अगाडि खास गरी मधेसको अगाडि चुनौती धेरै छ किनकि मधेसलाई र कोशी प्रदेशलाई ब्याटल ग्राउन्ड बनाउन खोजिएछ। देशभित्रको केही शक्तिहरू देश बाहिरको केही शक्तिहरू त्यसबाट हामी जोग्नुपर्छ समाज जोड्नुपर्छ। राजनीति भनेको समाज जोड्नको लागि जातको नाममा धर्मको नाममा वर्गको नाममा भूगोलको नाममा लडाइँ गरेर हामी कहीँ पनि पुग्न सक्दैनौँ। हाम्रो अहिलेको बाटो अबको बाटो एकताको बाटो हुनुपर्छ। हामी मधेसमा छवटा स्व चाहन्छौँ स्व शिक्षा स्वास्थ्य सडक सिंचाइ शान्ति सुरक्षा र सरसफाई।
3: उहाँले छठपछि मेची महाकाली पदयात्राको घोषणा गर्नुभएको छ। यात्रामा स्थानीयका समस्या सुन्ने उहाँको भनाइ छ। एमाले सचिव महेश बस्नेतले ग्रे जोन प्रतिवेदनको विषयमा टिप्पणी गरेकै आधारमा विश्लेषक भरत दाहाललाई पक्राउ गरिएको भन्दै आपत्ति जनाउनु भएको छ। आज पत्रकारहरूसँग कुरा गर्दै नेता बस्नेतले दाहालको गिरफ्तारी प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा भएको जिकिर गर्दै उक्त कदम अधिनायकवादी र प्रतिशोधपूर्ण भएको आरोप लगाउनुभयो।
5: ग्रे जोनको रिपोर्टको बारेमा चाहिँ आज भरत दाहालको गिरफ्तारी प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयको निर्देशनमा चिया खाइरहेको बेलामा गरियो किन गरियो भन्दा गृह जोनको बारेमा उनले अलि बढी व्याख्या गरे भनेर गरियो भन्ने कुरा आएपछि यो पहिला काम गरिदिएको एउटा उखान छ चोरको खुट्टो काट भन्दा चोरले खुट्टो उचाल्छ भने जस्तो बालनजीहरूले अलि खुट्टा उचालिरहेछन्। अब गृह जोनको रिपोर्ट गलत हो भने उहाँले गलत हो भनेर पुष्टि गर्नु पर्यो अनि भरत दाहाल जी लगायतका गृह जोनको रिपोर्टको बारेमा प्रश्न उठाउनेहरूलाई गिरफ्तार गरेर यसले आफ्नो अधिनायकवादी र आफ्नो निरङ्कुश शैली र प्रतिशोधपूर्ण शैली देखाएको छ। गृह जोनको रिपोर्टले चाहिँ धेरै कुरा छ्याङ्ग पारिदिएको छ। 2324 गतेको घटना चाहिँ नेपालको विरुद्ध साम्राज्यवादी शक्तिहरूले यहाँका केही खेताला गोठाला तय गरेर 4 अर्ब रुपियाँ विदेशीको डलर खाएर मुलुकलाई ध्वस्त पार्ने खालको षड्यन्त्र र अपराध कसैले गरेको छ भने यिनीहरूमाथि गम्भीर सजाय गर्नुपर्छ र जनताले यिनीहरूलाई लहट्नुपर्छ।
3: नेपाली कांग्रेसका पूर्व उपसभापति पूर्ण बहादुर खड्काले कुनै चमत्कार नभए पार्टी विभाजनको ढिलमा पुगेको बताउनु भएको छ। खड्काले आज सामाजिक सञ्जाल मार्फत पार्टी विभाजन रोक्न आफू अन्तिम प्रयासमा रहेको बताउनु भएको हो। कांग्रेसभित्र 15 महाधिवेशनलाई लिएर दुई पक्षले छुट्टा छुट्टै गतिविधि अघि बढ़ाइरहेका छन्। खड्काले भने आफू महाधिवेशन प्रक्रियामा सहभागी नभएको बताउनु भएको छ। निर्वाचन आयोगको प्रक्रिया र अदालतको फैसलामा त्रुटि रहेको भन्दै पुनरावलोकन का लागि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको उहाँले बताउनु भएको छ। यही कारण महाधिवेशनमा सहभागी हुनु उचित नहुने उहाँको भनाइ छ। महाधिवेशनका गतिविधि रोक्न माग गर्दै अदालत गए पनि रोक्ने आदेश नआएकाले दुईवटा महाधिवेशन हुने अवस्था बनेको खड्काले बताउनु भएको छ। उहाँले विचाराधीन मुद्दालाई अग्राधिकार दिएर छिटो सुनवाई गर्न सर्वोच्चसँग आग्रह गर्नुभएको छ। चालू आर्थिक वर्षको पहिलो दुई महिनामा वैदेशिक रोजगारीमा जान 130,483 जनाले श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागका अनुसार 2083 साउन 1 गतेदेखि भदौ मसान्तसम्म 112,315 जना पुरूष र 18,168 जना महिलाले श्रम स्वीकृति लिएका हुन्। अघिल्लो आर्थिक वर्ष 2082-83 पहिलो दुई महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या 5,579 कमी हो। अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको पहिलो दुई महिनामा श्रम स्वीकृति लिनेको संख्या 4.11% घटेको छ। विभागको तथ्याङ्क अनुसार 2083 साउनमा 70,441 र भदौमा 60,042 जनाले श्रम स्वीकृति लिएका छन्। नेपाल प्रहरीको प्रदेश तथा काठमाडौँ उपत्यका प्रहरी कार्यालयहरूको भदौ महिनाको कार्य सम्पादन मूल्याङ्कनमा सुदूरपश्चिम प्रदेश प्रहरी पहिलो भएको छ। प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको भदौ महिनाको कार्य सम्पादन रिपोर्टमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय कार्यालयले 386 पूर्णाङ्कमा 339.98 अङ्क पाएको छ। कार्य सम्पादन मूल्याङ्कनमा लुम्बिनी प्रदेश प्रहरी दोस्रो र कोशी प्रदेश प्रहरी तेस्रो भएका छन्। त्यस्तै मध्ये चौथो काठमाडौँ उपत्यका प्रहरी पाँचौं, गण्डकी प्रदेश प्रहरी छैटौं र कर्णाली प्रदेश प्रहरी सातौं भएका छन्। भदौ महिनाको मूल्याङ्कनमा बागमती प्रदेश प्रहरी सबैभन्दा पछाडि परेको छ। रिपोर्ट कार्डमा प्रदेश प्रहरी कार्यालय तथा काठमाडौँ उपत्यका प्रहरी कार्यालयलाई कार्य सम्पादनका आधारमा क्रमशः
0: यो पीएफबीएस गोर्खा रेडियो हो।

0: BFBS गोरखा रेडियो हो
1: सैन्य समुदाय मा
2: बिलाइन भरी
1: ऑन एयर
2: एप मा
1: अनि स्मार्ट स्पीकर मा भन्नुहोस्
3: प्ले BFBS
2: यो BFBS गोरखा रेडियो हो
1: गोरखा रेडियो हो
4: सुनसरीको देवानगंजमा गोली प्रहारबाट घाइते भएका 24 वर्षीय नीरज कुमार यादवको शरीरबाट गोली निकालिएको छ। देवानगंज एक मध्यहरसाही बीपी चोकमा हिजो साँझ गोली प्रहारबाट घाइते भएका यादवको नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचार भइरहेको छ। उहाँको आज शल्यक्रिया गरी गोली निकालेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिनुभएको छ। यादवको कम्मर मुनिको दायाँ तिग्रामा गोली लागेको छ। घटनापछि प्रहरीले देवानगंज दुईका 18 वर्षीय विष्णु कुमार यादव र 26 वर्षीय जयकृष्ण यादवलाई पक्राउ गरेको छ। युवतीको बेसीलाई लिएर युवाहरूबीच भएको विवादबाट घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीले रसुवाको भोटेकोशी बाढ़ीपछिको राहत उद्धार पुननिर्माण तथा पुनस्थापनाको काम थप प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेको छ। आज बसेको सचिवालय बैठकपछि पत्रकारहरूलाई जानकारी दिँदै पार्टी प्रवक्ता जगदीश खरेल
5: भोटेकोशीको बाढी त्यस पछाडि खोजी उद्धार राहतको सन्दर्भमा के कति र कसरी काम भइरहेको छ भनेर सरकारबाट प्रतिनिधित्व गर्नुभएका पार्टीका समेत पदाधिकारी तथा सदस्यहरूसँग समेत काम कारवाहीको बारेमा समीक्षा भएको छ र उहाँहरूले खोजी उद्धार र राहतको काम चाहिँ प्रभावकारी ढङ्गले अगाडि बढेको र अझै पनि खोजीका केही कामहरू र राहतका कामहरू अगाडि बढिरहेको र पुनस्थापना तथा पुननिर्माणको पनि तयारी सँगसँगै भइरहेको जानकारी दिनुभएको छ। प्रभावितहरूको सन्दर्भमा अब जे जति जसरी गर्नुपर्ने हो त्यसमा कुनै पनि कमजोरीहरू नहोस् भन्ने पार्टीले चाहिँ आग्रह गरेको छ। पहिचान हुन नसकेको शवहरूको डिएनए परीक्षण छिटोभन्दा छिटो सम्पन्न हुनु पर्यो। पीडित परिवारले उहाँहरूलाई राहत महसुस हुनु पर्यो, उहाँहरूलाई दिने सहयोग र सेवा छिटो हुनु पर्यो भन्ने कुराहरू रहेको छ भने मृत्युको प्रमाणपत्र दिने कुराहरू अथवा त्यो डिक्लेयर गर्ने कुराहरूमा परिवारको सहमति भएको अवस्थामा
4: जिल्ला अदालत ललितपुरले अखिल नेपाल फुटबल संघ इन्फाका कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डेलाई थप 4 दिन हिरासतमा राख्न अनुमति दिएको छ। जिल्ला न्यायाधीश भगवती शर्मा ठुङ्गानाको इजलासले जोशी र पाण्डेलाई थप 4 दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी टीका ध्वज कार्कीले जानकारी दिनुभएको छ। नेसीआईबीले शुक्रबार एन्फा मुख्यालयमा छापा मार्दै कोषाध्यक्ष जोशी र लेखापाल पाण्डेलाई पक्राउ गरेको थियो। जापानमा जारी 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपालले किर्गिस्तानलाई 3-0 सोझो सेटमा हराएको छ। आज भएको वर्गीकरण चरणको खेलमा नेपालले पहिलो सेट 25-20, दोस्रो सेट 25-16 र तेस्रो सेट 25-20 जितेको हो। अब नेपालले 9-12 स्थानका लागि हङकङसँग खेल्नेछ। नेपाल पदक जित्ने होडबाट बाहिरिसकेको छ। नेपाल समूह चरणमा जापान र इण्डोनेसियासँग सोझो सेटमा पराजित भएको थियो। एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोलीको यो दोस्रो सहभागिता हो। गएको संस्करणमा नेपाल पहिलो पटक सहभागी भएको थियो। चालू आर्थिक वर्षको पहिलो 2 महिनामा वैदेशिक रोजगारीमा जान 1,30,483 जनाले श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागका अनुसार 2083 साउन 1 गतेदेखि भदौ मसान्तसम्म 1,12,315 जना पुरूष र 18,168 जना महिलाले श्रम स्वीकृति लिएका हुन्। अघिल्लो आर्थिक वर्ष 2082-83 को पहिलो 2 महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या 5,579 कमी हो। अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको पहिलो 2 महिनामा श्रम स्वीकृति लिनेको संख्या 4.11% घटेको छ। विभागको तथ्याङ्क अनुसार 2083 साउनमा 70,441 र भदौमा 60,042 जनाले श्रम स्वीकृति लिएका छन्। बोटेकोशी बाढीमा परि ज्यान गुमाएकाहरूमध्ये 1436 जनाको शव फेला परेको छ। प्रहरीका अनुसार आज बिहानसम्म रसुवामा 223, नुवाकोटमा 203, धादिङमा 72, चितवनमा 365, गुर्खामा 79, तनहुँमा 38, नवलपरासी पूर्वमा 232 र नवलपरासी पश्चिममा 222 गरी 1434 शव फेला परेका हुन्। फेला परेका शव पहिचानका लागि डीएनए नमूना संकलन गरी हालसम्म 1292 शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। शव पहिचानका लागि मृतकका 1286 र आफन्तका 1997 गरी 3283 डीएनए नमूना संकलन गरिएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: સમુદાયમાં
1: રિલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે BFBS
1: યુ BFBS ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો
3: राष्ट्रिय स्वतन्त्र पार्टीले रसुवाको भोटेकोसी बाढ़ीपछिको राहत उद्धार पुननिर्माण तथा पुनस्थापनाको काम थप प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेको छ। आज बसेको सचिवालय बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता जगदीश खरेल
4: भोटेकोसीको बाढ़ी त्यस पछाडि खोजी उद्धार राहतको सन्दर्भमा के कति र कसरी काम भइरहेको छ भनेर सरकारबाट प्रतिनिधित्व गर्नुभएका पार्टीका समेत पदाधिकारी तथा सदस्यहरूसँग समेत काम कारवाहीको बारेमा समीक्षा भएको छ र उहाँहरूले खोजी उद्धार र राहतको काम चाहिँ प्रभावकारी ढंगले अगाडि बढेको र अझै पनि खोजीका केही कामहरू र राहतका कामहरू अगाडि बढिरहेको र पुनस्थापना तथा पुननिर्माणको पनि तयारी सँगसँगै भइरहेको जानकारी दिनुभएको छ। प्रभावितहरूको सन्दर्भमा अब जे जति जसरी गर्नुपर्ने हो त्यसमा कुनै पनि कमजोरीहरू नहोस् भन्ने पार्टीले चाहिँ आग्रह गरेको छ। पहिचान हुन नसकेको शवहरूको डिएनए परीक्षण छिटोभन्दा छिटो सम्पन्न हुनु पर्यो। पीडित परिवारले उहाँहरूलाई राहत महसुस हुनु पर्यो, उहाँहरूलाई दिने सहयोग र सेवा छिटो हुनु पर्यो भन्ने कुराहरू रहेको छ भने मृत्युको प्रमाणपत्र दिने कुराहरू अथवा त्यो डिक्लेयर गर्ने कुराहरूमा परिवारको सहमति भएको अवस्थामा
3: बैठकले पार्टीको केन्द्रीय अनुशासन आयोग अन्तर्राष्ट्रिय सम्बन्ध विभाग र सार्वजनिक सेवा विभागमा समेत सदस्यहरू मनोनित गरेको छ। बैठकमा पार्टी उपसभापति तथा अर्थमन्त्री डाक्टर सोनी मुवाग्नेले आफ्नो भारत भ्रमण तथा आर्थिक कूटनीतिका विषयमा ब्रिफिङ गर्नुभएको छ। सहमहामन्त्री हरि ढकालले मधेस प्रदेशको सांगठनिक अवस्था तथा कार्य सम्पादन अडिटको प्रारम्भिक प्रतिवेदन पेश गर्नुभएको छ। विस्तृत प्रतिवेदनपछि थप रणनीति तय गरिने रासोपाले जनाएको छ।
4: राष्ट्रिय स्वतन्त्र पार्टीको अब मधेस प्रदेशको अधिवेशन गर्नुपर्नेछ। मधेस प्रदेशमा हाम्रा केही आन्तरिक समस्याहरू पनि भएको कारणले गर्दाखेरि सहमहामन्त्री हरि ढकालको संयोजकत्वमा हाम्रो त्यो अडिट गर्ने टिम चाहिँ नि त्यहाँको छानबिन गर्ने टिम गएको थियो। उहाँहरूले आज प्रारम्भिक प्रतिवेदन बुझाउनु भएको छ र यसको विस्तृत प्रतिवेदन चाहिँ अर्को बैठकमा अर्कोचोटि चाहिँ हामीलाई तयार भइसकेपछि बुझाउँछौँ भन्नुभएको छ र यसको साथमा पार्टीभित्रको केही विभागहरूमा सदस्यहरू केही विभागहरूमा मनोनयन भएको छ। त्यो मनोनयन भएका सदस्यहरूको नाम तपाईँहरूलाई हामी प्रेस रिलिज मार्फत चाहिँ जानकारी गराउनेछौँ।
3: नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले संशोधनको नाममा संविधानलाई विकार बनाउने खेल भइरहेको आरोप लगाउनु भएको छ। राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा लिखित पुस्तक सहकारी ठगीको जालो विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनाल
5: अहिले जे संविधान छ संशोधनको नाममा यो संविधानलाई विकार र विकृतितर्फ लाने कोसिस भइरहेको छ। यो संविधानको कम से कम मर्म र भावनालाई चाहिँ संशोधन गर्नु हुँदैन। संविधानको सीमावलोकन नै भएको छैन। पहिलो सीमावलोकन गर्नु पर्यो अनि मात्रै यसका कमी कमजोरी छन् कि छैनन् भनेर देख्न सकिन्छ अनि मात्रै संशोधनको कुरा आउन सक्छ। बेला न कुबेलाका मना बाजाहरू बजाउँदै यो संशोधनका हल्लाहरू जो मचाइएका छन् बिल्कुल अनर्थका कुराहरू हुन्। संविधान संशोधन भनेको सामान्य त्यो गट्टी खेल जस्तो होइन।
3: सुनसरीको देवानगंजमा गोली प्रहारबाट घाइते भएका 24 वर्षीय निरज कुमार यादवको शरीरबाट गोली निकालिएको छ। देवानगंज एक मध्यहरसाई बीपी चोकमा हिजो साँझ गोली प्रहारबाट घाइते भएका यादवको नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचार भइरहेको छ। उहाँको आज शल्यक्रिया गरी गोली निकालेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिनुभएको छ। यादवको कम्मर मुनिको दायाँ तिग्रामा गोली लागेको छ। घटनापछि प्रहरीले देवानगंज दुईका 18 वर्षीय विष्णु कुमार यादव र 26 वर्षीय जयकृष्ण यादवलाई पक्रेको छ। युवतीको विषयलाई लिएर युवाहरूबीच भएको विवादबाट घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ। जिल्ला अदालत ललितपुरले अखिल नेपाल फुटबल संघ एन्फाका कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल संजीव पाण्डेलाई थप 4 दिन हिरासतमा राख्न अनुमति दिएको छ। जिल्ला न्यायाधीश भगवती शर्मा ढुङ्गानाको इजलासले जोशी र पाण्डेलाई थप 4 दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी टिकाध्वज कार्कीले जानकारी दिनुभएको छ। सीआईबीले शुक्रबार एन्फा मुख्यालयमा छापा मार्दै कोषाध्यक्ष जोशी र लेखापाल पाण्डेलाई पक्राउ गरेको थियो। जापानमा जारी 20 औं संस्करणको एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपालले किर्गिस्तानलाई 3-0 सोझो सेटमा हराएको छ। आज भएको वर्गीकरण चरणको खेलमा नेपालले पहिलो सेट 25-20, दोस्रो सेट 25-16 र तेस्रो सेट 25-20 जितेको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार।
0: यो BFBS गोर्खा रेडियो हो।

0: சங்கிய சமுதாயமா
1: ரிலையன் பாரி
0: ஆன் ஏர்
1: ஆப் மா
0: அனி ஸ்மார்ட் ஸ்பீக்கர் மா பண்ணோஸ்
1: भाजप से कुछ सचिवालय बैठक पची पत्रकार जानकारी दिए पार्टी प्रवक्ता जगदीश खरे
2: मुनि कोशी को बाढ़ी त्यस पछाड़ी खोजी उद्धार राहत को सन्दर्भ में के कति र कसरी काम भइरहेको छ भनेर सरकारबाट प्रतिनिधित्व गर्नुभएका पार्टीका समेत पदाधिकारी तथा सदस्यहरूसँग समेत काम कारवाहीको बारेमा समीक्षा भएको छ र उहाँहरूले खोजी उद्धार र राहतको काम चाहिँ प्रभावकारी ढङ्गले अगाडि बढेको र अझै पनि खोजीका केही कामहरू र राहतका कामहरू अगाडि बढिरहेको र पुनस्थापना तथा पुननिर्माणको पनि तयारी सँगसँगै भइरहेको जानकारी दिनुभएको छ। प्रभावितहरूको सन्दर्भमा अब जे जति जसरी गर्नुपर्ने हो त्यसमा कुनै पनि कमजोरीहरू नहोस् भन्ने पार्टीले चाहिँ आग्रह गरेको छ। पहिचान हुन नसकेको शवहरूको डिएनए परीक्षण छिटोभन्दा छिटो सम्पन्न हुनु पर्यो। पीडित परिवारले उहाँहरूलाई राहत महसुस हुनु पर्यो, उहाँहरूलाई दिने सहयोग र सेवा छिटो हुनु पर्यो भन्ने कुराहरू रहेको छ भने मृत्युको प्रमाणपत्र दिने कुराहरू अथवा त्यो डिक्लेयर गर्ने कुराहरूमा परिवारको सहमति भएको अवस्थामा
1: बैठकले पार्टीको केन्द्रीय अनुशासन आयोग अन्तर्राष्ट्रिय सम्बन्ध विभाग र सार्वजनिक सेवा विभागमा समेत सदस्यहरू मनोनित गरेको छ। बैठकमा पार्टी उपसभापति तथा अर्थमन्त्री डाक्टर सोनी मुवाग्देले आफ्नो भारत भ्रमण तथा आर्थिक कूटनीतिका विषयमा ब्रिफिङ गर्नुभएको थियो। सहमहामन्त्री हरि ढकालले मधेस प्रदेशको सांगठनिक अवस्था तथा कार्य सम्पादन अडिटको प्रारम्भिक प्रतिवेदन बैठकमा पेश गर्नुभएको छ। विस्तृत प्रतिवेदन पछि थप रणनीति तय गरिने रासोपाले जनाएको छ।
2: राष्ट्रिय स्वतन्त्र पार्टीको अब मधेस प्रदेशको अधिवेशन गर्नुपर्नेछ। मधेस प्रदेशमा हाम्रा केही आन्तरिक समस्याहरू पनि भएको कारणले गर्दाखेरि सहमहामन्त्री हरि ढकालको संयोजकत्वमा हाम्रो त्यो अडिट गर्ने टिम चाहिँ नि त्यहाँको छानबिन गर्ने टिम गएको थियो। उहाँहरूले आज प्रारम्भिक प्रतिवेदन बुझाउनु भएको छ र यसको विस्तृत प्रतिवेदन चाहिँ अर्को बैठकमा अर्कोचोटि चाहिँ हामीलाई तयार भइसकेपछि बुझाउँछौँ भन्नुभएको छ र यसको साथमा पार्टीभित्रको केही विभागहरूमा सदस्यहरू केही विभागहरूमा मनोनयन भएको छ।
1: आज बसेको नेकपा एमालेको सचिवालय बैठक केही बेर अघि सकिएको छ। बैठकले राष्ट्रिय प्रतिनिधि परिषद बोलाउने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिनुभएको छ। भोलिदेखि बस्ने केन्द्रीय समितिको बैठकका एजेण्डा तय गर्नका लागि आज सचिवालय बैठक बसेको हो। दशौं सचिवालय बैठकले कार्यदलले तयार पारेको प्रतिवेदन अनुमोदन गरेको छ। यसअघि महासचिव शंकर पोखरेल तथा कार्यदलका संयोजक रामबहादुर थापा बादलले तयार पारेको प्रतिवेदन संयोजन गरेर एकीकृत प्रतिवेदन बनाइएपछि यसैलाई अनुमोदन गरिएको हो। पछिल्लो प्रतिवेदन भने अध्यक्ष केपी ओलीको निर्देशन अनुसार पूर्व उपमहासचिव प्रदीप गेवाली समेत बसेर तयार गर्नुभएको थियो। प्रतिवेदनमा देशभरबाट आएका सुझावलाई अनुसूची बनाएर राख्ने र तत्काल अध्यक्ष ओलीको राजीनामा शब्दलाई हटाइएको छ। कार्यदल सचिवालय बसेसँगै भोलिदेखि बस्ने केन्द्रीय कमिटी बैठकका लागि सबै एजेण्डा तय भएका छन्। सुनसरीको देवानगंजमा गोली प्रहारबाट घाइते भएका 24 वर्षीय नीरज कुमार यादवको शरीरबाट गोली निकालिएको छ। देवानगंज एक मध्य हरसाई बीपी चोकमा हिजो साँझ गोली प्रहारबाट घाइते भएका यादवको नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचार भइरहेको छ। उहाँको आज शल्यक्रिया गरी गोली निकालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्र बहादुर खड्काले जानकारी दिनुभएको छ। यादवको कम्मरमुनिको दायाँ तिग्रामा गोली लागेको छ। घटनापछि प्रहरीले देवानगंज दुईका 18 वर्षीय विष्णु कुमार यादव र 26 वर्षीय जयकृष्ण यादवलाई पक्राउ गरेको छ। युवतीको विषयलाई लिएर युवाहरूबीच भएको विवादबाट घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ। कांग्रेसले 73 जिल्लाका 6100 भरि वडामा अधिवेशन सम्पन्न गरेको छ। केन्द्रीय निर्वाचन समितिले 6132 वडामा अधिवेशन सम्पन्न भएको जनाएको छ। असो 16-19 गतेसम्म हुने 15 केन्द्रीय महाधिवेशनको कार्यतालिका अनुसार असोज 3 गतेदेखि शुरू भएको वडा अधिवेशन आज दोस्रो दिन पनि उत्साहप्रद रूपमा भएको निर्वाचन समितिले जनाएको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार अधिकांश जिल्लाहरूमा निर्वाचन तथा सर्वसम्मत प्रक्रिया मार्फत नेतृत्व चयन भइसकेको छ। यद्यपि केही जिल्ला तथा निश्चित निर्वाचन क्षेत्रहरूमा भने ओडा अधिवेशन हुन बाँकी छ। रसुवा, नुवाकोट, धादिङ र सिराहा जिल्लाका साथै मोरङ क्षेत्र नम्बर छ, सप्तरी क्षेत्र नम्बर दुई र चार, सर्लाही क्षेत्र नम्बर दुई, रौतहट क्षेत्र नम्बर एक र परासी क्षेत्र नम्बर दुईका केही ओडाहरूमा अधिवेशन हुन बाँकी रहेको छ। छुटेका सम्पूर्ण ओडाको अधिवेशन भोलि असोज 5 गते हुने निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डाक्टर अमरेश कुमार सिंहले मधेसलाई जात, धर्म, भूगोल वा राजनीतिको नाममा विभाजित गरी द्वन्दको मैदान बनाउन नहुने बताउनु भएको छ। आज जनकपुरमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले देशको अबको राजनीति समाज जोड्ने, एकता कायम गर्ने र आर्थिक समृद्धितर्फ केन्द्रित हुनुपर्ने बताउनु भएको हो।
3: इच्छा र आकांक्षा धेरै छ, तर साथसाथै हाम्रो देशको अगाडि, हाम्रो समाजको अगाडि, खास गरी मधेसको अगाडि चुनौती धेरै छ। किनकि मधेसलाई र कोशी प्रदेशलाई ब्याटल ग्राउन्ड बनाउन खोजिएछ। देशभित्रको केही शक्तिहरू, देश बाहिरको केही शक्तिहरू, त्यसबाट हामी जोग्नु पर्छ, समाज जोड्नु पर्छ। राजनीति भनेको समाज जोड्नको लागि जातको नाममा, धर्मको नाममा, वर्गको नाममा, भूगोलको नाममा लडाइँ गरेर हामी कहीँ पनि पुग्न सक्दैन। हाम्रो अहिलेको बाटो, अबको बाटो एकताको बाटो हुनुपर्छ। हामी मधेसमा 6 स्व चाहन्छौँ: शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ, शान्ति सुरक्षा र सरसफाई।
1: उहाँले छठपछि मेची महाकाली पद यात्रा सुरु गर्ने घोषणा गर्नुभएको छ। नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले संशोधनको नाममा संविधानलाई विकार बनाउने खेल भइरहेको आरोप लगाउनु भएको छ। राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा लिखित पुस्तक सहकारी ठगीको जालो विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनाल:
4: अहिले जे संविधान छ, संशोधनको नाममा यो संविधानलाई विकार र विकृतितर्फ लाने कोसिस भइरहेको छ। यो संविधानको कम से कम मर्म र भावनालाई संशोधन गर्नु हुँदैन। संविधानको सीमावलोकन नै भएको छैन। पहिलो सीमावलोकन गर्नु पर्यो, अनि मात्रै यसका कमी कमजोरी छन् कि छैनन् भनेर देख्न सकिन्छ, अनि मात्रै संशोधनको कुरा हुन सक्छ। बेला न कुबेलाका मना बाजाहरू बजाउँदै यो संशोधनका हल्लाहरू जो मचाइएका छन् बिल्कुल अनर्थका कुराहरू हुन्। संविधान संशोधन भनेको सामान्य त्यो गट्टी खेल जस्तो होइन।
1: अब खबर फटाफट।
5: रसुवा बाढी पीड़ितको पुनर्निर्माणमा एकीकृत आवास विकास अघि बढ़ाउन विज्ञको जोड़, जोखिम पहिचान, वैज्ञानिक भू अध्ययन र सार्वजनिक निजी साझेदारी मार्फत सुरक्षित बस्ती निर्माण गर्नुपर्ने सुझाव। इन्द्रजात्राका लागि भक्तपुरमा वर्षौंपछि लाखे नाच शुरू, लाखे डोलबाट निकालियो लाखे, नेवार समुदायको धार्मिक सांस्कृतिक परम्परा जोगाउँदै असोज 8 गते भक्तपुर नगर परिक्रमा गराइने। भोजपुरको सानो दुम्मामा विशेषज्ञ सहित निशुल्क पशु स्वास्थ्य शिविर, 1270 पशु पंक्षीलाई सेवा, लम्पी स्किन सहित विभिन्न रोगको औषधि वितरणसँगै किसानलाई पशु स्वास्थ्य र जैविक सुरक्षा बारे परामर्श। तानसेनको मध्यकालीन पहिचान स्थापित गर्न पुराना सम्पदा, बस्ती र जीवनशैलीको खोज अनुसन्धान अघि बढ़ाइने, युनेस्को सम्भावित सूचीमा रहेको तानसेनलाई विश्व सम्पदा सूचीमा लैजान अभिलेखीकरण, संरक्षण र दीर्घकालीन योजना बनाइने। रसुवा भोटेकोशी बाढीपछि मुस्ताङको पर्यटनमा असर, भदौमा पर्यटक आगमन 47.78% घट्यो, आन्तरिक र सार्क मुलुकका पर्यटक आगमनमा ठूलो गिरावट।
1: मौसम पूर्वानुमान महाशाखाले असोज 8 गतेदेखि 12 गतेसम्म ठूलो वर्षाको सम्भावनाबारे सूचना निकालेर जानकारी गराएको छ। महाशाखाले आज निकालेको सूचनामा बंगालको खाड़ीबाट विकसित न्यूनचापीय प्रणाली अझ बलियो बन्दै पश्चिम उत्तर पश्चिमतर्फ सर्दै गएको उल्लेख गरेको छ। यस प्रणालीका कारण नेपालमा समेत वर्षा हुन सक्ने भए पनि वर्षाको जोखिम कति हुने र कहाँ त्यसको प्रभाव सम्भावित असरको बारेमा अहिले नै यकिन गर्न नसकिने महाशाखाका मौसमविद रोजन लामी छानेले जानकारी दिनुभएको छ। महाशाखाले प्रणालीको निरन्तर निगरानी गरिरहेको र अवस्था विकसित हुँदै जाँदा थप सूचना सार्वजनिक गर्ने जनाएको छ। जिल्ला अदालत ललितपुरले अखिल नेपाल फुटबल संघ इन्फाका कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डेलाई थप 4 दिन हिरासतमा राख्न अनुमति दिएको छ। जिल्ला न्यायाधीश भगवती शर्मा ढुङ्गानाको इजलासले जोशी र पाण्डेलाई थप 4 दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी टीका धोज कार्कीले जानकारी दिनुभएको छ। सीआईबीले शुक्रबार इन्फा मुख्यालयमा छापा मार्दै कोषाध्यक्ष जोशी र लेखापाल पाण्डेलाई पक्राउ गरेको थियो। अहिले सम्मका खबर यति नै, नमस्कार।
6: यो BFBS गोर्खा रेडियो हो।

0: BFBS ગોરખા રેડિયો
1: સૈન્ય સમુદાયમાં
0: રિલાયન ભરી
1: ઓન એર
0: એપમાં
1: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે BFBS
0: યુ BFBS ગોરખા રેડિયો હો
1: ગોરખા રેડિયો
3: चालू आर्थिक वर्षको पहिलो दुई महिनामा वैदेशिक रोजगारीमा जान 1,30,483 जनाले श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागका अनुसार 2083 साउन 1 गतेदेखि भदौ मसान्तसम्म 1,12,315 जना पुरूष र 18,168 जना महिलाले श्रम स्वीकृति लिएका हुन्। अघिल्लो आर्थिक वर्ष 2082-83 पहिलो दुई महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या 5,579 कमी हो। अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको पहिलो दुई महिनामा श्रम स्वीकृति लिनेको संख्या 4.11% घटेको छ। विभागको तथ्याङ्क अनुसार 2083 साउनमा 70,441 र भदौमा 60,042 जनाले श्रम स्वीकृति लिएका छन्। नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले संशोधनको नाममा संविधानलाई बेकार बनाउने खेल भइरहेको आरोप लगाउनु भएको छ। राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा लिखित पुस्तक सहकारी ठगीको जालो विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनाल
4: अहिले जे संविधान छ संशोधनको नाममा यो संविधानलाई बेकार र विकृतितर्फ लाने कोसिस भइरहेको छ। यो संविधानको कम से कम मर्म र भावनालाई संशोधन गर्नु हुँदैन। संविधानको सीमावलोकन नै भएको छैन। पहिलो सीमावलोकन गर्नु पर्यो अनि मात्रै यसका कमी कमजोरी छन् कि छैनन् भनेर देख्न सकिन्छ अनि मात्रै संशोधनको कुरा आउन सक्छ। बेला न बेलाका मना बाजाहरू बजाउँदै यो संशोधनका हल्लाहरू जो मचाइएका छन् बिल्कुल अनर्थका कुराहरू हुन्। संविधान संशोधन भनेको सामान्य त्यो गट्टी खेल जस्तो होइन।
3: संयुक्त राष्ट्रसंघको 81 महासभामा भाग लिन परराष्ट्र मन्त्री शिशिर खनाल अमेरिका जानु भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले महासभाको उच्च स्तरीय सत्र अन्तर्गत विभिन्न बैठक तथा मन्त्री स्तरीय भेलामा सहभागी हुने कार्यक्रम छ। साथै परराष्ट्र मन्त्री खनालले आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता समेत गर्ने तय भएको छ। 14 सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह असो 6 गते अमेरिका जाने कार्यक्रम छ। आज बसेको नेकपा एमालेको सचिवालय बैठक सकिएको छ। बैठकले राष्ट्रिय प्रतिनिधि परिषद बोलाउने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिनुभएको छ। भोलिदेखि बस्ने केन्द्रीय समितिको बैठकका एजेण्डा तय गर्नका लागि आज सचिवालय बैठक बसेको हो। 10 सचिवालय बैठकले कार्यदलले तयार पारेको प्रतिवेदन अनुमोदन गरेको छ। यसअघि महासचिव शंकर पोखरेल तथा कार्यदलका संयोजक रामबहादुर थापा बादलले तयार पारेको प्रतिवेदन संयोजन गरेर एकीकृत प्रतिवेदन बनाइएपछि यसैलाई अनुमोदन गरिएको हो। पछिल्लो प्रतिवेदन भने अध्यक्ष केपी ओलीको निर्देशन अनुसार पूर्व उपमहासचिव प्रदीप गेवाली समेत बसेर तयार गरिएको थियो। प्रतिवेदनमा देशभरबाट आएका सुझावलाई अनुसूची बनाएर राख्ने र तत्काल अध्यक्ष ओलीको राजीनामा शब्दलाई हटाइएको छ। कार्यदल सचिवालय बसेसँगै भोलिदेखि बस्ने केन्द्रीय कमिटी बैठकका लागि सबै एजेण्डा तय भएका छन्। अब खबर फटाफट।
5: रसुवा बाढी पीड़ितको पुनर्निर्माणमा एकीकृत आवास विकास अघि बढ़ाउन विज्ञको जोड़। जोखिम पहिचान वैज्ञानिक भू अध्ययन र सार्वजनिक निजी साझेदारी मार्फत सुरक्षित बस्ती निर्माण गर्नुपर्ने सुझाव। इन्द्रजात्राका लागि भक्तपुरमा वर्षौंपछि लाखे नाच शुरू। लाखे डोलबाट निकालियो लाखे। नेवार समुदायको धार्मिक सांस्कृतिक परम्परा जोगाउँदै असोज 8 गते भक्तपुर नगर परिक्रमा गराइने। भोजपुरको सानो दुम्मामा विशेषज्ञ सहित निशुल्क पशु स्वास्थ्य शिविर। 1,270 पशु पंक्षीलाई सेवा। लम्पी स्किन सहित विभिन्न रोगको औषधि वितरणसँगै किसानलाई पशु स्वास्थ्य र जैविक सुरक्षा बारे परामर्श। तानसेनको मध्यकालीन पहिचान स्थापित गर्न पुराना सम्पदा बस्ती र जीवनशैलीको खोज अनुसन्धान अघि बढाइने। युनेस्को सम्भावित सूचीमा रहेको तानसेनलाई विश्व सम्पदा सूचीमा लैजान अभिलेखीकरण संरक्षण र दीर्घकालीन योजना बनाइने। रसुवा भोटेकोशी बाढीपछि मुस्ताङको पर्यटनमा असर। भदौमा पर्यटक आगमन 47.78% घट्यो। आन्तरिक र सार्क मुलुकका पर्यटक आगमनमा ठूलो गिरावट। शरदयामको धौलागिरी आरोहणका लागि विदेशी पर्वतारोही आधार शिविर पुग्न थाले। 30 जना आधार शिविरमा बाढी पहिरोले पदमार्ग क्षतिग्रस्त भएपछि हेलिकप्टर र वैकल्पिक मार्गको प्रयोग बढ़्यो।
3: जापानमा जारी 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपालले किर्गिस्तानलाई 3-0 सोझो सेटमा हराएको छ। आज भएको वर्गीकरण चरणको खेलमा नेपालले पहिलो सेट 25-20, दोस्रो सेट 25-16 र

0: BFBS गोरखा रेडियो हो
1: सैन्य समुदाय मा
0: लाइन भरि
1: ऑन एयर
0: एप मा
1: अनि स्मार्ट स्पीकर मा भन्नुहोस्
2: प्ले BFBS
0: यो BFBS गोरखा रेडियो हो
1: गोरखा रेडियो हो
3: मनास्लोमा हिम पहिरोमा पुरिएर दुईजनाको मृत्यु भएको छ। भारतीय मूलका जर्मन नागरिक ध्रुव ज्योति गुहा र उहाँका सहयोगी फुर्सेम्बा शेर्पाको मृत्यु भएको हो। मकालो एडभेन्चर मार्फत मनास्लो आरोहणका लागि गएका दुवैजनाको तेस्रो आधार शिविरमा हिम पहिरोमा पुरिएर मृत्यु भएको एडभेन्चरका प्रबन्ध निर्देशक मोहन लम्सालले जानकारी दिनुभएको छ। सब भोलि हेलिकप्टर मार्फत काठमाडौँ ल्याइने तयारी गरिएको छ, तर मौसमले साथ दिए मात्र सब क्याम्प 3 बेस क्याम्प हुँदै काठमाडौँ ल्याउन सकिने बताइएको छ। भोटेकुसी बाढीमा परि ज्यान गुमाएर काठमाडौँ ल्याइएका 281 जनाको शव काठमाडौँको गोकर्णेश्वरमा व्यवस्थापन गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता दान बहादुर थापाका अनुसार काठमाडौँको गोकर्णेश्वर 7 दक्षिण ढोका वन क्षेत्रमा जमीन मुनि गाडेर सुरक्षित व्यवस्थापन गरिएको हो। उहाँका अनुसार विपद प्रभावित रसुवा धादिङ र नुवाकोटबाट ती शव काठमाडौँ ल्याइएको थियो। शवको त्रिवी शिक्षण अस्पतालमा पोस्टमार्टम तथा डीएनए परीक्षणका लागि नमूना संकलन गरेपछि व्यवस्थापन गरिएको हो। भोटेकुसी बाढीमा परि ज्यान गुमाएकाहरूमध्ये 1436 जनाको शव फेला परेको छ। प्रहरीका अनुसार आज बिहानसम्म रसुवामा 223, नुवाकोटमा 203, धादिङमा 72, चितवनमा 365, गोर्खामा 79, तनहुँमा 38, नवलपरासी पूर्वमा 232 र नवलपरासी पश्चिममा 222 गरी 1434 शव फेला परेका हुन्। फेला परेका शव पहिचानका लागि डीएनए नमूना संकलन गरी हालसम्म 1292 शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। शव पहिचानका लागि मृतकका 1286 र आफन्तका 1997 गरी 3283 डीएनए नमूना संकलन गरिएको छ। पहिचान नभएको 1362 शवको विवरण प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ। नेकपा एमालेको सचिवालयले पार्टी रूपान्तरण सम्बन्धी कार्यदलको प्रतिवेदन ग्रहण गरेको छ। आज बसेको सचिवालय बैठकले कार्यदलको प्रतिवेदन ग्रहण गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो। पार्टीभित्र अध्यक्ष केपी ओलीको राजीनामाको माग उठिरहेका बेला कार्यदलको प्रतिवेदनमा उक्त विषय हटाइएको छ। प्रतिवेदन लेखनको जिम्मा शुरूमा उपाध्यक्ष रामबहादुर थापा बादललाई दिइएको थियो। त्यसपछि महासचिव शंकर पोखरेलले समेत कार्यदलको प्रतिवेदन लेख्नु भएको थियो। दुवै प्रतिवेदनमा विवाद भएपछि अध्यक्ष ओलीले पुनर्लेखनको जिम्मा कार्यदल सदस्य नै नरहेका प्रदीप गेवालीलाई दिनुभएको थियो। गेवालीले पुनर्लेखन गरेको प्रतिवेदन सचिवालयले ग्रहण गरेको हो। नेपाल प्रहरीको प्रदेश तथा काठमाडौँ उपत्यका प्रहरी कार्यालयहरूको भदौ महिनाको कार्य सम्पादन मूल्याङ्कनमा सुदूरपश्चिम प्रदेश प्रहरी पहिलो भएको छ। प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको भदौ महिनाको कार्य सम्पादन रिपोर्टमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले 386 पूर्णाङ्कमा 339.98 अङ्क पाएको छ। कार्य सम्पादन मूल्याङ्कनमा लुम्बिनी प्रदेश प्रहरी दोस्रो र कोशी प्रदेश प्रहरी तेस्रो भएका छन्। त्यस्तै मध्ये चौथो काठमाडौँ उपत्यका प्रहरी 5, गण्डकी प्रदेश प्रहरी 6 र कर्णाली प्रदेश प्रहरी 7 भएका छन्। भदौ महिनाको मूल्याङ्कनमा बागमती प्रदेश प्रहरी सबैभन्दा पछाडि परेको छ। रिपोर्ट कार्डमा प्रदेश प्रहरी कार्यालय तथा काठमाडौँ उपत्यका प्रहरी कार्यालयलाई कार्य सम्पादनका आधारमा क्रमशः क श्रेणीमा राखिएको छ।
4: विपदका कारण परिवारबाट छुटेका अभिभावक तथा संरक्षक विहीन बालबालिकाको सुरक्षा तथा संरक्षणका लागि सरकारले स्याहारो योजना कार्यक्रम कार्यान्वयनमा ल्याएको छ। योजना अन्तर्गत ललितपुरको गोदावरी 12 ठेचोमा बालबालिकाका लागि अस्थायी संरक्षण सेवा केन्द्र शुरू गरिएको छ। महिला बालबालिका मन्त्रालयको पहलमा राष्ट्रिय बाल अधिकार परिषदले ठेचोमा केन्द्र सञ्चालनमा ल्याएको हो। केन्द्रमा बालबालिकाका लागि सुरक्षित आवास, खानपान, स्वास्थ्य उपचार, मनोसामाजिक सहयोग, पारिवारिक अवस्था पहिचान तथा परिवार वा आफन्तको खोजी लगायतका सेवा उपलब्ध गराइनेछन्। परिवार वा आफन्तसँग सुरक्षित पुनर्मिलन सम्भव नभएको अवस्थामा मात्र दीर्घकालीन सुरक्षित संरक्षणको व्यवस्था गरिनेछ। मौसम पूर्वानुमान महाशाखाले असोज 8 गतेदेखि 12 गतेसम्म ठूलो वर्षाको सम्भावनाबारे सूचना निकालेर जानकारी गराएको छ। महाशाखाले आज निकालेको सूचनामा बंगालको खाड़ीबाट विकसित न्यूनचापीय प्रणाली अझ बलियो बन्दै पश्चिम उत्तर पश्चिमतर्फ सर्दै गएको उल्लेख गरेको छ। यस प्रणालीका कारण नेपालमा समेत वर्षा हुन सक्ने भए पनि वर्षाको जोखिम कति हुने र बहादुरको सम्भावित असरको बारेमा अहिले नै यकिन गर्न नसकिने बताइएको छ। खबर यति नै, नमस्कार।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્હોસ
2: ફ્લાય BFBS
1: યુ BFBS ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन परराष्ट्र मन्त्री शिशिर खनालको नेतृत्वमा आज बेलुकी एक टोली अमेरिकाको न्यूयोर्क प्रस्थान गरेको छ. मन्त्री खनाल महासभाको उच्चस्तरीय सत्र अन्तर्गत विभिन्न बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागी हुनुहुनेछ. साथै उहाँले आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वहरूसँग द्विपक्षीय भेटवार्ता समेत गर्ने कार्यक्रम छ. नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह आउँदो मंगलबार अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ. प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रलाई सेप्टेम्बर 24 तारीकमा सम्बोधन गर्नुहुनेछ. प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा मन्त्री खनालसँगै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन्जनकार, परराष्ट्र सचिव अमृत बहादुर राई तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू सहभागी हुनेछन्. यो पल्ट राष्ट्रसंघमा सहभागी हुन लागेको नेपाली प्रतिनिधिमण्डलको संख्या 14 छ. न्यूयोर्कमा रहँदा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता समेत गर्ने कार्यक्रम छ. प्रधानमन्त्री शाह सेप्टेम्बर 26 तारीकमा स्वदेश फर्कने कार्यक्रम छ. परराष्ट्र मन्त्री खनाल सेप्टेम्बर 29 तारीकमा नेपाल आइपुग्ने कार्यक्रम छ. बनास्लुमा हिमपहिरोमा पुरिएर दुईजनाको मृत्यु भएको छ. भारतीय मूलका जर्मन नागरिक ध्रुव ज्योति गुहा र उहाँका सहयोगी फुर्सेम्बा शेर्पाको मृत्यु भएको हो. मखालु एडभेन्चर मार्फत मनास्लु आरोहणका लागि गएका दुवैको तेस्रो आधार शिविरमा हिम पहिरोमा पुरिएर मृत्यु भएको एडभेन्चरका प्रबन्ध निर्देशक मोहन लम्सालले जानकारी दिनुभएको छ. भोटेकोशी बाढीमा परि ज्यान गुमाएर काठमाडौँ ल्याइएका 281 जनाको शव काठमाडौँको गोकर्णेश्वरमा व्यवस्थापन गरिएको छ. जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता दान बहादुर थापाका अनुसार काठमाडौँको गोकर्णेश्वर 7 दक्षिण ढोका वन क्षेत्रमा जमिन मुडी गाडेर सुरक्षित व्यवस्थापन गरिएको हो. उहाँका अनुसार विपद प्रभावित रसुवा, धादिङ र नुवाकोटबाट शव काठमाडौँ ल्याइएको हो. शवको त्रिवी शिक्षण अस्पतालमा पोस्टमार्टम र डीएनए परीक्षणका लागि नमूना संकलन गरेपछि व्यवस्थापन गरिएको हो. भोटेकोशी बाढीमा परि ज्यान गुमाएकाहरूमध्ये 1436 जनाको शव फेला परेको छ. प्रहरीका अनुसार आज बिहानसम्म रसुवामा 223, नुवाकोटमा 203, धादिङमा 72, चितवनमा 365, त्यस्तै गोर्खामा 79, तनहुँमा 38, नवलपरासी पूर्वमा 232 र नवलपरासी पश्चिममा 222 गरी 1434 शव फेला परेका हुन्. फेला परेका शव पहिचानका लागि डीएनए नमूना संकलन गरी हालसम्म 1292 शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ. शव पहिचानका लागि मृतकका 1286 र आफन्तका 1997 गरी 3283 डीएनए नमूना संकलन गरिएको छ. पहिचान नभएका 1362 शवको विवरण प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ. चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वैदेशिक रोजगारीमा जान 1,30,483 जनाले श्रम स्वीकृति लिएका छन्.
4: वैदेशिक रोजगार विभागका अनुसार 2083 साउन 1 गतेदेखि भदौ मसान्तसम्म 1,12,315 जना पुरूष र 18,168 जना महिलाले श्रम स्वीकृति लिएका हुन्. अघिल्लो आर्थिक वर्ष 2082-83 पहिलो दुई महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या 5,579 कमी हो. आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको पहिलो दुई महिनामा श्रम स्वीकृति लिनेको संख्या 4.11% घटेको छ. विभागको तथ्याङ्क अनुसार 2083 साउनमा 70,441 र भदौमा 60,042 जनाले श्रम स्वीकृति लिएका छन्.
3: नेपाल प्रहरीको प्रदेश तथा काठमाडौँ उपत्यका प्रहरी कार्यालयहरूको भदौ महिनाको कार्य सम्पादन मूल्याङ्कनमा सुदूरपश्चिम प्रदेश प्रहरी पहिलो भएको छ.
4: प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको भदौ महिनाको कार्य सम्पादन रिपोर्टमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले 386 पूर्णाङ्कमा 339.98 अङ्क पाएको छ. कार्य सम्पादन मूल्याङ्कनमा लुम्बिनी प्रदेश प्रहरी दोस्रो र कोशी प्रदेश प्रहरी तेस्रो भएका छन्. त्यस्तै मध्ये चौथो, काठमाडौँ उपत्यका प्रहरी पाँचौं, गण्डकी प्रदेश प्रहरी प्रहरी 6 र कर्णाली प्रदेश प्रहरी 7 भएका छन्। भदौ महिनाको मूल्याङ्कनमा बागमती प्रदेश प्रहरी सबैभन्दा पछाडि परेको छ। रिपोर्ट कार्डमा प्रदेश प्रहरी कार्यालय तथा काठमाडौँ उपत्यका प्रहरी कार्यालयलाई कार्य सम्पादनका आधारमा क्रमशः क श्रेणीमा राखिएको छ।
3: जिल्ला अदालत ललितपुरले अखिल नेपाल फुटबल संघ इन्फाका कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डेलाई थप 4 दिन हिरासतमा राख्न अनुमति दिएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: केही दिनमा नेपालमा वर्षा गराउने मौसमी प्रणाली भित्रने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविदहरूले बंगालको खाड़ीमा न्यूनचापीय प्रणाली बनिरहेको र त्यो नेपालसम्म आइपुगेर भारी वर्षा गराउन सक्ने मौसम पूर्वानुमानका विभिन्न मोडलले देखाएको बताएका छन्। बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणालीका कारण नेपालमा समेत वर्षा हुन सक्ने भए पनि वर्षाको जोखिम कहाँ कति हुने भन्नेबारे अहिले नै यकिन गर्न नसकिने महाशाखाको भनाइ छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद रोजन लामी छाने
4: मौसम प्रणालीले नेपालमा पानी पर्न सक्ने सम्भावना चाहिँ छ, यति पानी पर्छ भनेर विशेष जानकारी चाहिँ अझ एक दुई दिनमा चाहिँ डिटेल रूपमा आउँछ। यो स्थानीय वायु र पश्चिमी वायु र जुन अहिले मनसुन प्रणाली चलिरहेको छ त्यो कारणले यो प्रणाली त बनेकै छैन। अहिले अन्डमान सागरतिरै भर्खर न्यूनतापीय क्षेत्रको रूपमै रहेको छ, एक दुई दिन त्यही बङ्गालको खाडीमै हुन्छ। त्यसको पेरिफेरल इफेक्टहरू मात्र नेपालमा आइपुग्ने हो र त्यसले पार्ने प्रभावहरू चाहिँ एक दुई दिनमा मात्र थाहा हुन्छ। दुई तिन दिनसम्म मौसम ठिकै नै छ, कुनै कुनै ठाउँमा पानी पर्ने, कुनै ठाउँमा चाहिँ अलिकति बढी पर्ने जस्तो देखिन्छ।
3: महाशाखाले प्रणालीको निगरानी गरिरहेको र थप सूचना पछि सार्वजनिक गर्ने जनाएको छ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले रसुवाको भोटेकोसी बाढी पछिको राहत उद्धार पुननिर्माण र पुनस्थापनाको काम थप प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेको छ। आज बसेको सचिवालय बैठकपछि पत्रकारहरूलाई जानकारी गराउँदै पार्टी प्रवक्ता जगदीश खरेल
5: भोटेकोसीको बाढी त्यस पछाडि खोजी उद्धार राहतको सन्दर्भमा के कति र कसरी काम भइरहेको छ भनेर सरकारबाट प्रतिनिधित्व गर्नुभएका पार्टीका समेत पदाधिकारी तथा सदस्यहरूसँग समेत काम कारवाहीको बारेमा समीक्षा भएको छ र उहाँहरूले खोजी उद्धार र राहतको काम चाहिँ प्रभावकारी ढङ्गले अगाडि बढेको र अझै पनि खोजीका केही कामहरू र राहतका कामहरू अगाडि बढिरहेको र पुनस्थापना तथा पुननिर्माणको पनि तयारी सँगसँगै भइरहेको जानकारी दिनुभएको छ। प्रभावितहरूको सन्दर्भमा अब जे जति जसरी गर्नुपर्ने हो त्यसमा कुनै पनि कमजोरीहरू नहोस् भन्ने पार्टीले चाहिँ आग्रह गरेको छ। पहिचान हुन नसकेको शवहरूको डिएनए परीक्षण छिटोभन्दा छिटो सम्पन्न हुनु पर्यो, पीडित परिवारले उहाँहरूलाई राहत महसुस हुनु पर्यो, उहाँहरूलाई दिने सहयोग र सेवा छिटो हुनु पर्यो भन्ने कुराहरू रहेको छ भने मृत्युको प्रमाणपत्र दिने कुराहरू अथवा त्यो डिक्लेयर गर्ने कुराहरूमा परिवारको सहमति भएको अवस्थामा
3: बैठकले पार्टीको केन्द्रीय अनुशासन आयोग अन्तर्राष्ट्रिय सम्बन्ध विभाग र सार्वजनिक सेवा विभागमा समेत सदस्यहरू मनोनित गरेको छ। बैठकमा पार्टी उपसभापति तथा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आफ्नो भारत भ्रमण तथा आर्थिक कूटनीतिका विषयमा ब्रिफिङ गर्नुभएको छ। सहमहामन्त्री हरि ढकालले मध्य प्रदेशको सांगठनिक अवस्था तथा कार्य सम्पादन अडिटको प्रारम्भिक प्रतिवेदन बैठकमा पेश गर्नुभएको छ। विस्तृत प्रतिवेदनपछि थप रणनीति तय गरिने राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ। अब खबर फटाफट।
6: रसुवा बाढी पीड़ितको पुननिर्माणमा एकीकृत आवास विकास अघि बढ़ाउन विज्ञको जोड़, जोखिम पहिचान, वैज्ञानिक भू अध्ययन र सार्वजनिक निजी साझेदारी मार्फत सुरक्षित बस्ती निर्माण गर्नुपर्ने सुझाव। इन्द्रजात्राका लागि भक्तपुरमा वर्षौंपछि लाखे नाच शुरू, लाखे डोलबाट निकालियो लाखे। नेवार समुदायको धार्मिक सांस्कृतिक परम्परा जोगाउँदै असोज 8 गते भक्तपुर नगर परिक्रमा गराइने। भोजपुरको सानो दुम्बामा विशेषज्ञ सहित निशुल्क पशु स्वास्थ्य शिविर, 1270 पशु पंक्षीलाई सेवा। लम्पी स्किन सहित विभिन्न रोगको औषधि वितरणसँगै किसानलाई पशु स्वास्थ्य र जैविक सुरक्षा बारे परामर्श। तानसेनको मध्यकालीन पहिचान स्थापित गर्न पुराना सम्पदा, बस्ती र जीवनशैलीको खोज अनुसन्धान अघि बढ़ाइने। युनेस्को सम्भावित सूचीमा रहेको तानसेनलाई विश्व सम्पदा सूचीमा लैजान अभिलेखीकरण, संरक्षण र दीर्घकालीन योजना बनाइने। रसुवा भोटेकोसी बाढीपछि मुस्ताङको पर्यटनमा असर, भदौमा पर्यटक आगमन 47.78% घट्यो। आन्तरिक र सार्क मुलुकका पर्यटक आगमनमा ठूलो गिरावट। शरदयामको धौलागिरी आरोहणका लागि विदेशी पर्वतारोही आधार शिविर पुग्न थाले। 30 जना आधार शिविरमा बाढी पहिरोले पदमार्ग क्षतिग्रस्त भएपछि हेलिकप्टर र वैकल्पिक मार्गको प्रयोग बढ्यो।
3: र जापानमा जारी 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपालले किर्गिस्तानलाई 3-0 सोझो सेटमा हराएको छ। आज भएको वर्गीकरण चरणको खेलमा नेपालले पहिलो सेट 25-20, दोस्रो सेट 25-16 र तेस्रो सेट 25-20 जितेको हो। अब नेपालले 9 औँदेखि 12 औँ स्थानका लागि हङकङसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल पदक जित्ने होडबाट बाहिरिसकेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: จวนไป
1: EFBS Gorkha Radio

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको सुरुङभित्र थप 13 वटा शव फेला परेका छन्। आयोजनाको अडिट 3 टनेलभित्र उद्धार टोलीले थप शव फेला पारेको हो। शवलाई नेपाली सेनाको हेलिकप्टरबाट त्रिशुलीमा ल्याइएको छ। सुरुङभित्र नेपाली सेना र प्रवर्धक कम्पनी नेपाल वाटर एण्ड एनर्जी डेभलपमेन्ट कम्पनीको संयुक्त उद्धार टोली खटिएको छ। नेपाल विद्युत प्राधिकरणले हालसम्म अडिट 3 क्षेत्रबाट निकालिएको शवको संख्या 37 पुगेको जनाएको छ। शवको शनाखतमा सहयोग गर्न जिल्ला प्रहरी कार्यालय नुवाकोटले मृतकका परिवार तथा आफन्तलाई सूचना मार्फत अनुरोध गरेको छ। तालिम प्राप्त कुकुरसहित खोजी जारी छ। भोटिकोसी बाढीपछि यो आयोजनामा कार्यरत अझै 458 जना सम्पर्कविहीन रहेको बताइएको छ। नेकपाका नेता देव गुरूङले सहकारी संस्थाहरू बचत तथा ऋण परिचालनमा मात्रै केन्द्रित भएर अनुत्पादक क्षेत्रमा लगानी गर्दा डुबेको बताउनु भएको छ। मनोज भट्टले लेख्नु भएको पुस्तक सहकारी ठगीको जालो विमोचन कार्यक्रममा बोल्दै गुरूङ
1: झन्डै 32,000 भन्दा बेसी चाहिँ सहकारी संस्थाहरू दर्ता भएको देखिन्छ। त्यसमध्येमा चाहिँ अहिले त्यसमा सदस्य संख्या नै करिब 1,02,000 भन्दा बेसी त्यसको सदस्य बनेको देखिन्छ। सुरुको सेयर पुँजी 1,43,00,000,000 सुरु भएको देखिन्छ। 29,57,00,000 चाहिँ तपाईँ बचत परिचालन गरिरहेको देखिन्छ। त्यसमध्ये ऋणमा मात्रै कति गइरहेको छ त भन्दाखेरि 9,00,000,000 चाहिँ 5,48,00,000,000 ऋण परिचालन गरिरहेको देखिन्छ। गर्दाखेरि यो संस्थाको प्रकृति चाहिँ कता गयो त भन्दाखेरि ऋण लगानी गर्ने दिशातर्फ ब्याङ्किङ अर्ध ब्याङ्किङको रूपमा विकासको दिशातर्फ गयो। उत्पादनको दिशातर्फ जानुको सट्टामा सहकारीहरू ब्याङ्किङको प्रिन्सिपलबाट जान थाल्यो। पहिले कुरा वैचारिक रूपले विचरण त्यहाँबाट सुरु भएको छ भन्ने लाग्छ। बचतको चाहिँ प्रणालीबाट सुरु भएको हुनाले बचत र ऋण मात्रै चाहिँ तपाईँको लगानी गर्ने प्रकारको चाहिँ सहकारी संस्थाहरू कति पुगेछन् भन्दा 60-65% त खालि बचत र लगानी गर्ने मात्रै, के अरे सेयर लगानी गर्ने मात्रै, बचत र ऋण दिने टाइपको मात्रै, अथवा अर्ध ब्याङ्किङ भनौँ, मिनी ब्याङ्किङ भनौँ, माइक्रो फाइनेन्स भनौँ, माइक्रो फाइनेन्स टाइपको मोडलबाट गयो चाहिँ।
0: घर जग्गामा भएको लगानी अनुत्पादक रहेको उहाँको भनाइ छ। सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनु पर्नेमा उहाँले जोड़ दिनुभएको छ। काठमाडौँ उपत्यकामा 6 रूटमा 30 रात्रिकालीन बस सञ्चालन गरिने भएको छ। काठमाडौँ महानगरपालिकाको नेतृत्वमा साझा यातायात संघको सहकार्यमा सञ्चालन भइरहेको रात्रिकालीन बस सेवालाई थप व्यवस्थित र दिगो बनाउन उपत्यका 9 स्थानीय तह एउटै कार्यक्रममा आबद्ध भएका हुन्। संविधान दिवसका अवसरमा स्थानीय तहका प्रमुख तथा साझा यातायात बीच रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो। रातको समयमा आवत जावत गर्ने सर्वसाधारण, व्यवसायी, उद्यमी, श्रमिक, अस्पताल जाने बिरामी तथा आन्तरिक एवं बाह्य पर्यटकलाई सहज, सुरक्षित र भरपर्दो यातायात सेवा उपलब्ध गराउने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर भएको हो। काठमाडौँ र ललितपुर महानगरपालिका तथा बुढानीलकण्ठ, गोदावरी, चन्द्रगिरी, किर्तिपुर, भक्तपुर, सूर्य विनायक र मध्यपुर थिमी नगरपालिकाले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। साझा यातायातका तर्फबाट अध्यक्ष सुशील राज प्याकुरेलले हस्ताक्षर गर्नुभएको छ। हस्ताक्षर लगत्तै 6 रूटका लागि 30 बस सञ्चालन थालिएको छ। नेकपा एमाले पोखरामा सञ्चालित एक नर्सिङ होमको सैया थपको विषयमा आर्थिक सौदाबाजीमा तत्कालीन मन्त्री जोड़िएको विषय सार्वजनिक भएपछि छानबिन समिति गठन गरेको छ। पोखरा नदीपुरको 50 सैयाको पद्म नर्सिङ होमलाई 100 सैयाका लागि अनुमति दिने विषयमा भएको आर्थिक सौदाबाजीमा गण्डकी प्रदेश सरकारका निवर्तमान स्वास्थ्य मन्त्री एवं नेकपा एमाले संसदीय दलका सदस्य लक्ष्मण बहादुर पाण्डे र पाण्डेका स्वकीय सचिव यादव पौडेलको संलग्नताको आरोपपछि 3 छानबिन समिति गठन गरिएको हो। एमाले प्रदेशसभा संसदीय दलको कार्यालय गण्डकी प्रदेशले 15 घटनाको छानबिन गरी प्रतिवेदन पेश गर्ने गरी समिति गठन गरेको छ। दलका प्रमुख सचेतक देवका पहाड़ी त्रिपाठीको समेत जगत्तमा समिति गठन भएको हो। आर्थिक सौदाबाजीको विषय सार्वजनिक भएसँगै छानबिनको काम अगाडि बढ़ाइएको प्रमुख सचेतक त्रिपाठीले जानकारी दिनुभएको छ। अस्पतालमा 100 सैयाका लागि रकम सौदाबाजीको भिडियो समेत सार्वजनिक भएको छ। भिडियोमा प्रदेशको स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर युवा निधि बसौलाको संलग्नताको दावी समेत गरिएको छ। भिडियो सार्वजनिक भएसँगै आरोपित पूर्व मन्त्री पाण्डेले आफूले रोकिएको काम फुकाउन स्वकीय सचिवसँग समन्वय गर्न मात्र भनेको तर रकमको विषयमा कुरा नभएको र यस विषयमा थाहा नभएको बताउनु भएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: BFBS, Gorkha.

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: माथिल्लो त्रिशुले एक जलविद्युत आयोजनाको सुरुङभित्र थप 13 शव फेला परेका छन्। आयोजनाको अडिट 3 टनेलभित्र उद्धार टोलीले थप शव फेला पारेको हो। शवलाई नेपाली सेनाको हेलिकप्टरबाट त्रिशुलीमा ल्याइएको छ। सुरुङभित्र नेपाली सेना र प्रवर्धक कम्पनी नेपाल वाटर एण्ड एनर्जी डेभलपमेन्ट कम्पनीको संयुक्त उद्धार टोली खटिएको छ। नेपाल विद्युत प्राधिकरणले हालसम्म अडिट 3 क्षेत्रबाट निकालिएका शवको संख्या 37 पुगेको जनाएको छ। शवको शनाखतमा सहयोग गर्न जिल्ला प्रहरी कार्यालय नुवाकोटले मृतकका परिवार र आफन्तलाई सूचना मार्फत अनुरोध गरेको छ। तालिम प्राप्त कुकुरसहित खोजी जारी छ। होटेको सिबाडीपछि यो आयोजनामा कार्यरत अझै 458 जना सम्पर्कविहीन रहेको बताइएको छ। भोटेको सिबारीमा परि बेपत्ता भएका जुम्लाको पातारासी गाउँपालिका 5 10 कुशको शव बनाएर सामूहिक अन्त्येष्टि गरिएको छ। पातारासी नदी किनारमा 10 सामूहिक दाह संस्कार गरिएको गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिनुभएको छ। रसुवाको हाकुबेसी हाइड्रो पावरमा काम गर्दै आएका पातारासीका स्थानीय बाढ़ीमा परि बेपत्ता भएका उहाँले बताउनुभयो। उहाँका अनुसार पातारासीका मात्रै 49 जना सम्पर्कविहीन छन्। पातारासी 5 माथिलोर्पा गाउँका 10 शनिबार दाह संस्कार गरिएको हो। तलिलोर्पा गाउँका 2 आज दाह संस्कार गरिएको स्थानीय अगुवा भक्त बुढाले जानकारी दिनुभयो। प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाईले बेपत्ताको खोजी जारी रहे पनि लामो समयसम्म खबर नआउँदा परिवार पीड़ामा रहेको बताउनुभयो। भोटेको सिबाडीमा परि जुम्लाका 93 सम्पर्कविहीन भएकामा हालसम्म 30 सम्पर्कमा आएका छन्। बाँकी 63 अझै सम्पर्कविहीन रहेका उहाँले जानकारी दिनुभयो। जुम्लामा 1,000 बढ़ी छात्रालाई लक्षित गर्दै एचपीभी खोप लगाइँदैछ। पाठेघरको मुखको क्यान्सर रोकथामका लागि 1,292 छात्रालाई लक्षित गर्दै आज र भोलि एसपीभी खोप अभियान सञ्चालन गर्न लागि जनस्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य निरीक्षक प्रेम बहादुर सोमैले जानकारी दिनुभएको छ। खोप कार्यक्रमका लागि जिल्लाका 84 विद्यालयमा खोप केन्द्र कायम गरिएको छ। खोप कार्यक्रमका लागि जिल्लाका 84 विद्यालयलाई खोप केन्द्र कायम गरिएको छ। विद्यालयमा अध्ययनरत कक्षा 6 छात्रालाई खोप दिइनेछ। जिल्लाका 8 स्थानीय तहमा कार्यक्रम सञ्चालन हुनेछ। कार्यालयका अनुसार चन्दननाथ नगरपालिकामा 249, तातोपानी गाउँपालिकामा 199, गुठीचौरमा 115, पातारासीमा 196 जनालाई खोप दिइनेछ। त्यसैगरी तिला गाउँपालिकामा 147, हिमामा 120, सिन्जामा 118 र कनका सुन्दरीमा 123 जना छात्रालाई खोप लगाउने कार्यक्रम रहेको जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख किरण कुमार शर्माले जानकारी दिनुभएको छ। नेकपा एमाले पोखरामा सञ्चालित एउटा नर्सिङ होमको सैया थपको विषयमा आर्थिक सौदाबाजीमा तत्कालीन मन्त्री जोड़िएको विषय सार्वजनिक भएपछि छानबिन समिति गठन गरेको छ। पोखरा नदीपुरको 50 पद्म नर्सिङ होमलाई 100 लागि अनुमति दिने विषयमा भएको आर्थिक सौदाबाजीमा गण्डकी प्रदेश सरकारका निवर्तमान स्वास्थ्य मन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता लक्ष्मण बहादुर पाण्डे र पाण्डेका स्वकीय सचिव यादव पौडेलको संलग्नताको आरोपपछि 3 सदस्यीय छानबिन समिति गठन भएको हो। एमाले प्रदेशसभा संसदीय दलको कार्यालय गण्डकी प्रदेशले 15 घटनाको छानबिन गरी प्रतिवेदन पेश गर्ने गरी समिति गठन गरेको हो। दलका प्रमुख सचेतक देवका पहाड़ी त्रिपाठीको संयोजकत्वमा समिति गठन भएको छ। आर्थिक सौदाबाजीको विषय सार्वजनिक भएसँगै छानबिनको काम अगाडि बढ़ाइएको प्रमुख सचेतक त्रिपाठीले जानकारी दिनुभएको छ। अस्पतालमा 100 लागि रकम सौदाबाजीको भिडियो समेत सार्वजनिक भएको छ। भिडियोमा प्रदेशको स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर युवानिधि बसौलाको संलग्नताको दावी समेत गरिएको छ। भिडियो सार्वजनिक भएसँगै आरोपित पूर्व मन्त्री पाण्डेले आफूले रोकिएको काम फुकाउन स्वकीय सचिवसँग समन्वय मात्रै गर्न भनेको तर रकमको विषयमा भने कुरा नभएको र यस सम्बन्धमा आफूलाई थाहा नभएको बताउनु भएको छ। अस्पतालका सञ्चालक यादव गौतमले मन्त्रालयका सचिवले रकम मागेको सार्वजनिक रूपमा बताउनु भएको छ। आफूले कुनै रकम नलिएको र नियमभन्दा बाहिर गएर गलत काम नगरेको आरोपित सचिव बसौलाको दावी छ। नेपाली काँग्रेसले 73 जिल्लाका 6100 बढी वडामा अधिवेशन सम्पन्न गरेको छ। केन्द्रीय निर्वाचन समितिले 6132 वडामा अधिवेशन सम्पन्न भएको जनाएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: को हवा लागे छ
1: देखे छैनस् तराई को हवा दिदै छु आ

0: SBS गोरखा रेडियो हो
1: सैन्य समुदायमा
0: बिलाइन भरी
1: ऑन एयर
0: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
0: यो बीएफबीएस गोरखा रेडियो हो
1: गोरखा रेडियो हो
3: राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले भोटेको सिबाड़ीमा ज्यान गुमाएकाहरूको डीएनए परीक्षण तथा बेपत्ता भई परिवारले आशा मारिसकेका व्यक्तिको मृत्यु प्रमाणपत्र उपलब्ध गराउने प्रक्रिया शीघ्र अगाडि बढ़ाउन सरकारको ध्यान आकर्षण गराएको छ। यस्तै बैठकले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जान लागेका प्रधानमन्त्री परराष्ट्र मन्त्री लगायतको कार्यदललाई नेपालको भोटेको सी विपदसँग जोड़िएका बहुआयामिक पक्षको विषय सम्बोधन गर्ने गरी तयारी गर्न निर्देशन समेत दिएको छ। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न विषयमा विशेषज्ञ सेवा लिन क्षेत्रगत विज्ञहरूको सूची तयार पार्ने भएको छ। मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै योग्यता र अनुभव पुगेका इच्छुक नेपाली नागरिकलाई यही असोज 8 गतेसम्म आवेदन दिन आह्वान गरेको छ। परराष्ट्र मन्त्री शिशिर खनालको नेतृत्वमा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन एक टोली अमेरिकाको न्यूयोर्क प्रस्थान गरेको छ। मन्त्री खनाल महासभाको उच्चस्तरीय सत्र अन्तर्गत विभिन्न बैठक साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागी हुनुहुनेछ। साथै उहाँले आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वसँग भेटवार्ता समेत गर्ने कार्यक्रम छ। प्रधानमन्त्री बालेन्द्र शाह आउँदो मंगलबार अमेरिका जानुहुनेछ। प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रलाई सेप्टेम्बर 24 सम्बोधन गर्नुहुनेछ। प्रधानमन्त्री नेतृत्वको प्रतिनिधि मण्डलमा मन्त्री खनालसँगै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन्जनकार, परराष्ट्र सचिव अमृत बहादुर राई तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू सहभागी हुनेछन्। यो पल्ट राष्ट्रसंघमा 14 सदस्यीय नेपाली प्रतिनिधि मण्डल सहभागी हुँदैछ। न्यूयोर्कमा रहँदा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम समेत छ। प्रधानमन्त्री शाह सेप्टेम्बर 26 तारीकमा स्वदेश फर्कनुहुनेछ भने परराष्ट्र मन्त्री खनाल सेप्टेम्बर 29 तारीकमा नेपाल आउने कार्यक्रम छ। नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले संशोधनको नाममा संविधानलाई विकार बनाउने खेल भइरहेको आरोप लगाउनु भएको छ। राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले लेख्नु भएको पुस्तक सहकारी ठगीको जालो विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनाल
4: अहिले जे संविधान छ संशोधनको नाममा यो संविधानलाई विकार र विकृतितर्फ लाने कोसिस भइरहेको छ। यो संविधानको कम से कम मर्म र भावनालाई चाहिँ संशोधन गर्नु हुँदैन। संविधानको सीमावलोकन नै भएको छैन। पहिलो सीमावलोकन गर्नु पर्यो अनि मात्रै यसका कमी कमजोरी छन् कि छैनन् भनेर देख्न सकिन्छ अनि मात्रै संशोधनको कुरा हुन सक्छ। बेला न कुबेलाका मना बाजाहरू बजाउँदै यो संशोधनका हल्लाहरू जो मचाइएका छन् बिल्कुल अनर्थका कुराहरू हुन्। संविधान संशोधन भनेको सामान्य
3: केही दिनमा नेपालमा वर्षा गराउने मौसमी प्रणाली भित्रने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणालीका कारण नेपालमा समेत वर्षा हुन सक्ने भए पनि वर्षाको जोखिम कहाँ कति हुने भन्ने बारे अहिले नै यकिन गर्न नसकिने महाशाखाको भनाई छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद रोजन लामिछाने
5: मौसम प्रणालीले नेपालमा पानी पर्न सक्ने सम्भावना चाहिँ छ। यति पानी पर्छ भनेर विशेष जानकारी चाहिँ अझ एक दुई दिनमा डिटेल रूपमा आउँछ। यो स्थानीय वायु र पश्चिमी वायु र जुन अहिले मनसुन प्रणाली चलिरहेको छ त्यो कारणले यो प्रणाली त बनेकै छैन। अहिले अन्डमान सागरतिरै भर्खर न्यूनतापीय क्षेत्रको रूपमै रहेको छ। एक दुई दिन त्यही बङ्गालको खाडीमै हुन्छ। त्यसको पेरिफेरल इफेक्टहरू मात्र नेपालमा आइपुग्ने हो र त्यसले पार्ने प्रभावहरू चाहिँ एक दुई दिनमा मात्र थाहा हुन्छ।
3: अब खबर फटाफट।
6: रसुवा बाढ़ी पीड़ितको पुनर्निर्माणमा एकीकृत आवास विकास अघि बढ़ाउन विज्ञको जोड़। जोखिम पहिचान वैज्ञानिक भू अध्ययन र सार्वजनिक निजी साझेदारी मार्फत सुरक्षित बस्ती निर्माण गर्नुपर्ने सुझाव। इन्द्रजात्राका लागि भक्तपुरमा वर्षौंपछि लाखे नाच शुरू। लाखे डोलबाट निकालियो लाखे। नेवार समुदायको धार्मिक सांस्कृतिक परम्परा जोगाउँदै असोज 8 गते भक्तपुर नगर परिक्रमा गराइने। भोजपुरको सानो दुम्मामा विशेषज्ञ सहित निशुल्क पशु स्वास्थ्य शिविर। 1270 पशु पंक्षीलाई सेवा। लम्पी स्किन सहित विभिन्न रोगको औषधि वितरणसँगै किसानलाई पशु स्वास्थ्य र जैविक सुरक्षा बारे परामर्श। तानसेनको मध्यकालीन पहिचान स्थापित गर्न पुराना सम्पदा बस्ती र जीवनशैलीको खोज अनुसन्धान अघि बढ़ाइने। युनेस्को सम्भावित सूचीमा रहेको तानसेनलाई विश्व सम्पदा सूचीमा लैजान अभिलेखीकरण संरक्षण र दीर्घकालीन योजना बनाइने। रसुवा भोटेकोशी बाढीपछि मुस्ताङको पर्यटनमा असर, भदौमा पर्यटक आगमन 47.78% घट्यो। आन्तरिक र सार्क मुलुकका पर्यटक आगमनमा ठूलो गिरावट। शरदयामको धौलागिरी आरोहणका लागि विदेशी पर्वतारोही आधार शिविर पुग्न थाले। 30 जना आधार शिविरमा बाढी पहिरोले पदमार्ग क्षतिग्रस्त भएपछि हेलिकप्टर र वैकल्पिक मार्गको प्रयोग बढ्यो।
3: यो BFBS गोर्खा रेडियो हो।

0: Samudayma.
1: Pelaajan pari.
0: On air.
1: Appma.
0: Ani smart speaker ma bonhos.
2: Play BFBS.
1: You, BFBS Gorkha Radio Ho.
0: Gorkha Radio Ho.
3: नेकपाका नेता देव गुरुङले सहकारी संस्थाहरू बचत तथा ऋण परिचालनमा मात्रै केन्द्रित भएर अनुत्पादक क्षेत्रमा लगानी गर्दा डुबेको बताउनु भएको छ। मनोज भट्टले लेख्नु भएको पुस्तक सहकारी ठगीको जालो विमोचन कार्यक्रममा बोल्दै गुरुङ
4: झन्डै 32,000 भन्दा बेसी चाहिँ सहकारी संस्थाहरू दर्ता भएको देखिन्छ। त्यसमध्येमा चाहिँ अहिले त्यसमा सदस्य संख्या नै करिब 1,02,000 भन्दा बेसी त्यसको सदस्य बनेको देखिन्छ। सुरुको सेयर पुँजी 1,43,00,000,000 सुरु भएको देखिन्छ। 29,57,00,000,000 चाहिँ तपाईँ बचत परिचालन गरिरहेको देखिन्छ। त्यसमध्ये ऋणमा मात्रै कति गइरहेको छ त भन्दाखेरि 9,00,00,000 चाहिँ 5,48,00,000,000 ऋण परिचालन गरिरहेको देखिन्छ। गर्दाखेरि यो संस्थाको प्रकृति चाहिँ कता गयो त भन्दाखेरि ऋण लगानी गर्ने दिशातर्फ, ब्याङ्किङ अर्ध ब्याङ्किङको रूपमा विकासको दिशातर्फ गयो, उत्पादनको दिशातर्फ जानुको सट्टामा सहकारीहरू ब्याङ्किङको प्रिन्सिपलबाट जान थाल्यो। पहिले कुरा वैचारिक रूपले विचरण त्यहाँबाट सुरु भएको छ भन्ने लाग्छ। बचतको चाहिँ प्रणालीबाट सुरु भएको हुनाले बचत र ऋण मात्रै चाहिँ तपाईँको लगानी गर्ने प्रकारको चाहिँ सहकारी संस्थाहरू कति पुगेछन् भन्दा 60-65% त खालि बचत र लगानी गर्ने मात्रै, के अरे सेयर लगानी गर्ने मात्रै, बचत र ऋण दिने टाइपको मात्रै, अथवा अर्ध ब्याङ्किङ भनौँ, मिनी ब्याङ्किङ भनौँ, माइक्रो फाइनेन्स भनौँ, माइक्रो फाइनेन्स टाइपको मोडलबाट गएछ।
3: घर जग्गामा भएको लगानी अनुत्पादक रहेको उहाँको भनाइ छ। सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनु पर्नेमा उहाँले जोड दिनु भएको छ।
4: हुनुपर्ने कुरा कृषि लगायतका घरेलु उद्योग लगायतका औद्योगिक क्षेत्रमा केन्द्रित हुनुपर्नेमा कृषि क्षेत्रमा केवल 25-30% मात्रै लगानी गर्ने देखिन्छ र अरू बहुउद्देश्य टाइपको 10% जति देखिन्छ। सामूहिक रूपले उत्पादन गर्नुपर्छ भन्ने कन्सेप्टबाट भन्दा पनि लगानीको प्रकृति कतातर्फ गइरहेको छ भने सरकारले कानुन बनायो 50% चाहिँ उत्पादन क्षेत्रमा लगानी गर्नुपर्छ भनेर त भन्यो, तर त्यो क्षेत्रमा गरेन चाहिँ। घर जग्गामा मात्रै लगानी कति गरेको देखिन्छ भन्दाखेरि कुल लगानी भन्दाखेरि 9,00,00,000 चाहिँ ऋणमध्येमा 40-50% घर जग्गामा मात्रै लगानी भयो, जबकि घर जग्गाको लगानी अनुत्पादक विशुद्ध अनुत्पादक क्षेत्र हो त्यो चाहिँ। त्यस कारणले विशुद्ध अनुत्पादक क्षेत्रमा लगानी गर्ने बित्तिकै त्यो डुब्ने कुरा स्वतः सिद्ध विषय भयो, एउटा त्यो प्रकृतिबाट गयो। दोस्रो कहाँ गयो त भन्दाखेरि चाहिँ सेवामुखी क्षेत्रमा, साना खुद्रा व्यापारी आदि आदि लगायतका सेवामुखी क्षेत्रमा कति गयो भन्दाखेरि 30-35% चाहिँ सेवामुखी क्षेत्रमा गयो, त्यो पनि उत्पादनमुखी क्षेत्र होइन।
3: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डाक्टर अमरीश कुमार सिंहले मधेसलाई जात, धर्म, भूगोल वा राजनीतिको नाममा विभाजित गरी द्वन्द्वको मैदान बनाउन नहुने बताउनु भएको छ। जनकपुरमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले मुलुकको अबको राजनीति समाज जोड्ने, एकता कायम गर्ने र आर्थिक समृद्धितर्फ केन्द्रित हुनुपर्ने बताउनु भएको हो।
5: इच्छा र आकांक्षा धेरै छ, तर साथसाथै हाम्रो देशको अगाडि, हाम्रो समाजको अगाडि, खास गरी मधेसको अगाडि चुनौती धेरै छ। किनकि मधेसलाई र कोशी प्रदेशलाई ब्याटल ग्राउन्ड बनाउन खोजिएछ। देशभित्रको केही शक्तिहरू, देश बाहिरको केही शक्तिहरू, त्यसबाट हामी जोग्नुपर्छ, समाज जोड्नुपर्छ। राजनीति भनेको समाज जोड्नको लागि हो। जातको नाउँमा, धर्मको नाउँमा, वर्गको नाउँमा, भूगोलको नाउँमा लडाइँ गरेर हामी कहीँ पनि पुग्न सक्दैनौँ। हाम्रो अहिलेको बाटो, अबको बाटो एकताको बाटो हुनुपर्छ। हामी मधेसमा 6 स चाहन्छ, शिक्षा, स्वास्थ्य, सडक, सिंचाइ, शान्ति, सुरक्षा र सरसफाई।
3: प्रदेश तथा काठमाडौँ उपत्यका प्रहरी कार्यालयहरूको भदौ महिनाको कार्य सम्पादन मूल्याङ्कनमा सुदूरपश्चिम प्रदेश प्रहरी पहिलो भएको छ।
6: प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको भदौ महिनाको कार्य सम्पादन रिपोर्टमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले 386 पूर्णाङ्कमा 339.98 अङ्क पाएको छ। कार्य सम्पादन मूल्याङ्कनमा लुम्बिनी प्रदेश प्रहरी दोस्रो र कोशी प्रदेश प्रहरी तेस्रो भएका छन्। त्यस्तै मधेस चौथो, काठमाडौँ उपत्यका प्रहरी पाँचौं, गण्डकी प्रदेश प्रहरी छैटौं र कर्णाली प्रदेश प्रहरी सातौं भएका छन्। भदौ महिनाको मूल्याङ्कनमा बागमती प्रदेश प्रहरी सबैभन्दा पछाडि परेको छ। रिपोर्ट मा प्रदेश प्रहरी कार्यालय तथा काठमाडौँ उपत्यका प्रहरी कार्यालयलाई कार्य सम्पादनका आधारमा क्रमशः क श्रेणीमा राखिएको छ।
3: जिल्ला अदालत ललितपुरले अखिल नेपाल फुटबल संघ एन्फाका कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डेलाई थप 4 हिरासतमा राख्न अनुमति दिएको छ। जिल्ला न्यायाधीश भगवती शर्मा ढुङ्गानाको इजलासले जोशी र पाण्डेलाई थप 4 हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी टीका ध्वज कार्कीले जानकारी दिनुभएको छ। सीआईबीले शुक्रबार एन्फा मुख्यालयमा छापा मार्दै कोषाध्यक्ष जोशी र लेखापाल पाण्डेलाई पक्रेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई युवा खेलकुद तथा सशक्तिकरण विभागको उपप्रमुखको जिम्मेवारी दिएको छ। क्रिकेटर मल्लको नाम यसअघि रासोपाको समानुपातिक उम्मेद्वारको सूचीमा पनि समावेश थियो। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

0: तलको नानु रोइन्दिनारु
1: हो जस्तो
0: हामीले त खुब जिस्का जस्तो छ नि
1: आज जमाउनु पर्छ है
0: आज रोधी घरमा जमाउनु पर्छ है त
1: ल हुन्छ।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: डी डेभेट्रन केन हेको 101 वर्षको उमेरमा निधन भएको छ. नर्मन्डी भेट्रन केन हेको जीवनयात्रा र योगदानबारे जोन एडलीले चर्चा गर्नुभएको छ.
4: The Spirit of Normandy Trust says it's deeply saddened to announce the passing of Ken Hay. He served with 4th Battalion, the Dorsetshire Regiment, landing on Juno Beach in June 1944. He was captured by German forces during a night patrol and became a prisoner of war. Ken was sent to work in a coal mine in occupied Poland before being forced onto a brutal winter march as Soviet forces advanced. Injured and exhausted, Ken felt unable to continue, but two fellow prisoners returned for him and helped him onwards, an act of comradeship that saved his life. Ken Hay travelled with the Spirit of Normandy Trust on many pilgrimages to Normandy, joining fellow veterans in remembering those who served, fought and made the ultimate sacrifice. He spoke to BFBS Forces News in Normandy in June this year, aged 100.
5: It's our duty to be here, because it's none of us, it's the chaps we left behind. So it's always good to come in, and the French people are so welcoming.
4: The Trust says Ken Hay was a much loved and highly respected member of the Spirit of Normandy family, whose warmth, friendship and remarkable presence touched everyone who had the privilege of knowing him. Our thoughts and deepest condolences are with his family and friends at this very sad time.
3: काठमाडौँ उपत्यकामा 6 रूटमा 30 रात्रिकालीन बस सञ्चालन गरिने भएको छ. काठमाडौँ महानगरपालिकाको नेतृत्वमा साझा यातायात संघको सहकार्यमा सञ्चालन भइरहेको रात्रिकालीन बस सेवालाई थप व्यवस्थित र दिगो बनाउन उपत्यकाका 9 स्थानीय तह एउटै कार्यक्रममा आबद्ध भएका हुन्. संविधान दिवसका अवसरमा स्थानीय तहका प्रमुख तथा साझा यातायात बीच रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो. रातको समयमा आवत जावत गर्ने सर्वसाधारण, व्यवसायी, उद्यमी, श्रमिक, अस्पताल जाने बिरामी तथा आन्तरिक एवं बाह्य पर्यटकलाई सहज, सुरक्षित र भरपर्दो यातायात सेवा उपलब्ध गराउने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर भएको हो. काठमाडौँ र ललितपुर महानगरपालिका तथा बुढानीलकण्ठ, गोदावरी, चन्द्रगिरी, किर्तिपुर, भक्तपुर, सूर्य विनायक र मधिपुर थिमी नगरपालिकाले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्. साझा यातायातमा नेपाल सरकारको 3 अर्ब रुपियाँ र काठमाडौँ महानगरपालिकाको 15 करोड रुपियाँ बराबर सेयर लगानी छ. अहिले साझासँग 111 बस छन्. जुम्लामा 1000 बढी छात्रालाई लक्षित गर्दै एसपीभी खोप लगाइँदैछ. पाठेघरको मुखको क्यान्सर रोकथामका लागि 1292 छात्रालाई लक्षित गर्दै आज र भोलि खोप अभियान सञ्चालन गर्न लागि जनस्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य निरीक्षक प्रेम बहादुर सोमैले जानकारी दिनुभएको छ. खोप कार्यक्रमका लागि जिल्लाका 84 विद्यालयलाई खोप केन्द्र कायम गरिएको छ. विद्यालयमा अध्ययनरत कक्षा 6 छात्रालाई खोप दिइनेछ. जिल्लाका 8 स्थानीय तहमा कार्यक्रम सञ्चालन हुनेछ. कार्यालयका अनुसार चन्दननाथ नगरपालिकामा 249, तातोपानी गाउँपालिकामा 199, गुठीचौरमा 115, पातारासीमा 196 जनालाई खोप दिइनेछ. त्यसै गरी तिला गाउँपालिकामा 147, हिमामा 120, सिन्जामा 118 र कनका सुन्दरीमा 123 जना छात्रालाई खोप लगाउने कार्यक्रम रहेको जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख किरण कुमार शर्माले जानकारी दिनुभएको छ. एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन बुझ्न अस्वीकार गरेपछि पार्टीको सचिवालय बैठक बिना निष्कर्ष टुङ्गिएको छ. ललितपुरको च्यासलमा पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकको शुरूमा ओलीले कार्यदलको प्रतिवेदनलाई अस्वीकार गर्ने बताउनु भएको थियो. ओलीले उक्त प्रतिवेदनलाई केन्द्रीय कमिटि बैठकमा नलैजाने अडान लिएपछि अन्य नेताले विरोध गरेका थिए. सहमति हुन नसकेपछि आज बिहान 9 बजे बैठक फेरि बस्ने गरी स्थगित भएको छ. बैठकमा एमाले उपमहासचिव योगेश भट्टराई र अन्य पदाधिकारीले अध्यक्ष ओलीको भनाईप्रति कडा प्रतिवाद गरेका थिए. उपमहासचिव भट्टराईले पार्टी लगातार कमजोर बन्दै गएको औल्याउँदै पार्टी आन्दोलन कमजोर भए पनि ओलीमा दम्भ कायमै रहेको भन्दै आलोचना गर्नुभएको थियो. भट्टराईको यो धारणालाई उपाध्यक्ष पृथ्वी सुब्बा गुरूङ, रघुजी पन्त, गोकर्ण विष्ट, उपमहासचिव लेखराज भट्ट, रघुवीर महासेठ र सचिव राजन भट्टराई लगायतका नेताले समर्थन गरेका थिए. उपमहासचिव महासेठले अध्यक्ष ओलीको कार्यशैलीमाथि प्रश्न उठाउँदै पार्टी एकलौटी ढंगले चलाइरहेको र असहमति राख्ने नेताहरूलाई खेदेको भन्दै आक्रोश पोख्नु भएको थियो।
1: यो BFBS कुलकर्म रेडियो हो।

0: सैन्य समुदायमा
1: मिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: जिल्ला अदालत र उच्च अदालतका न्यायाधीशहरूलाई कार्यबोझ बढेको भन्दै अध्ययन समितिले 132 न्यायाधीश थप्न सुझाव दिएको छ। जिल्ला अदालतमा 104 र उच्च अदालतमा 28 दरबन्दी थप्न न्याय परिषदको अध्ययन समितिले प्रधान न्यायाधीश मनोज कुमार शर्मालाई सुझाव दिएको हो। परिषदका सदस्य महेश कुमार नेपाल संयोजक रहेको अध्ययन समितिले उच्च तथा जिल्ला अदालतमा मुद्दाको लगतको आधारमा न्यायाधीशहरूको दरबन्दीको विश्लेषणात्मक अध्ययन प्रतिवेदन 2083 असोसिएट प्रधान न्यायाधीश शर्मा समक्ष बुझाएको छ। यो प्रतिवेदनले न्यायाधीशहरूको कार्यबोझ बढेको निष्कर्ष निकाल्दै दरबन्दी थप्ने सुझाव दिएको नेपालीले जानकारी दिनुभएको छ। माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको सुरुङभित्र थप 13 शव फेला परेका छन्। आयोजनाको अडिट 3 टनेलभित्र उद्धार टोलीले थप शव फेला पारेको हो। शवलाई नेपाली सेनाको हेलिकप्टरबाट त्रिशुलीमा ल्याइएको छ। सुरुङभित्र नेपाली सेना र प्रवर्तक कम्पनी नेपाल वाटर एण्ड एनर्जी डेभलपमेन्ट कम्पनीको संयुक्त उद्धार टोली खटिएको छ। नेपाल विद्युत प्राधिकरणले हालसम्म अडिट 3 क्षेत्रबाट निकालिएका शवको संख्या 37 पुगेको जनाएको छ। शवको शनाखतमा सहयोग गर्न जिल्ला प्रहरी कार्यालय नुवाकोटले मृतकका परिवार र आफन्तलाई सूचना मार्फत अनुरोध गरेको छ। तालिम प्राप्त कुकुर सहित खोजी जारी छ।